अमेरिका संघ तत्काल सम्झौता नहुने बताएको छ। इरानको अमेरिका संघको वार्तामा केही प्रगति भएको तर तत्काल सम्झौता नहुने बताएको विषयले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईको यो टिप्पणी आएको हो। प्रवक्ता बकाईले छलफलमा रहेको धेरै जस्तो मुद्दाहरूमा निष्कर्षमा पुगेको तर यसको अर्थ सम्झौतामा अहिले नै हस्ताक्षर हुन्छ भनेर दावी गर्न नमिल्ने बताउनु भएको खबरमा उल्लेख छ। उहाँले अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी गर्नुभयो। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्ध विराम विस्तार स्टेट अफ हर्मुज सरमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यमा थप वार्ताको योजना सन्देश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको थियो। अस्ति शनिबार ट्रम्पले इरानसँगको सम्झौतामा अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने दावी गर्नुभएको भोलिपल्ट यस्तो आग्रह गर्नुभएको हो। खेल समाचार भुटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू संघशालामा हिजो भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपाली गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको हो। प्रतियोगिताको समूह चरणमा नेपाल भूटान र श्रीलंका रहेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश र भारत र मालदेश रहेका छन्। समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। हामी शुक्लगण्डकी समाचारको अन्त्यमा छौं। त्यहाँ प्रमुख समाचारका शीर्षक पुनः एकपटक। देवा दम्पतिलाई नपक्राउन सर्वोच्चको अन्तरिम आदेश। अध्यादेश विरूद्ध दर्ताको विवाद संवैधानिक इजलासमा पेश हुने। गण्डकी प्रदेश सरकारको बजेट अधिवेशन हिजोदेखि शुरू। सांसदद्वारा महँगी विषादी र कुसो गुम्बासी समस्यादेखि सांकेतिक भाषाको दुभाषे मागसम्म। पोखरामा दोस्रो दिन पनि फिर्के खोला मिचेर बनाएका संरचना हटाउने कार्य जारी। शुक्ला गण्डकीमा एक हप्ते रेडियो भाषा कार्यक्रम सम्पन्न। अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको प्रस्तुतले भूटानलाई हराउँदै 7 महिना च्याम्पियनशीपमा नेपालको विजय शुरूआत।

0: हवस्तम राजिमजेलसम्म सुने साभिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद. बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनु नै छ. त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु. यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.9 www.shuklagandakiefm.com लगइन गरेर सुन्दै गर्नुहोला. नमस्कार.
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माण का कार्य एवं समाज रूपांतरण का लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला. हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ. शुक्ला गण्डकी समाचारमा जानकारी का लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल newsshukladakei@gmail.com.
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले. कहाँको चिसापानी रहेछ ए भाइ? कहाँ हो?
3: हजुर हजुर, सेनिजाको मगेम चिसापानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो.
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी. धन्नै सजिलो हुने भयो अब त.
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि.
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्.
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
3: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763.
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो. अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त.
6: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको.
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु.
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौं. त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ.
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल. प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा. मोबाइल 98460-67645.
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै.
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके.
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको.
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे.
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ.
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित. यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ.
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर. विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता. थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031.
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन.
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु.
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका. दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको. ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है.
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ.
15: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ
15: प्रोपाइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0865790007 मोबाइल नम्बर 9847612068
17: 9856602068
18: प्रश्न होमवर्क देखाउ त
19: टिचर
18: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
19: टिचर मेरो मम्मीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
18: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856633484 र 9856667988
21: हाम्रो मोबाइल पसल दुलेगौडामा
22: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटबिल को साथ फुल वारेन्टी
23: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
21: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कीर्ति फोटो स्टूडियो को नजिके सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9856596
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
25: तर महँगो होला नि
24: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका
26: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही अल्मुनियम अब युपीभीसीको साथमा
26: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
27: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9560-22938 र 9808-22938
28: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
29: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
28: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि
29: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
28: पुराना गरगहना सँग नयाँ साथ फेर
29: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ
28: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856602099
30: शुक्ला गण्डकी एफएम 97.6
31: यति बेला बिहानको ठिक 6 बज्यो

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 12 गते मंगलबार, सन 2026 मे 26 तारीक, अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: डेढ़ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन भने फितलो, बाँदर आतंकले किसान समस्यामा।
1: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्योग गर्न सल्लाह।
3: यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, मेहनत गर्यो भने यही पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न आग्रह।
1: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका तीन क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
6: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकारले डेढ़ दर्जन भन्दा बढ़ी प्रकारका कर असूली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकार व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात भ्याट, भन्सार महसूल, अन्त शुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मरमत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड़दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्तशुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
1: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एसियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला तीन महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
0: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेससहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
0: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमी केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाण्डौ स्थित युरोपियन युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बार, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर। जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई अघि नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिती जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप, स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
4: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ। मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बंगुर, बाख्रा, हाँस, कुखुरा र गाई पालन गर्दै आउनु भएको छ। बिहानदेखि बेलुकासम्म खेतबारी, पशु चौपाया र बजारको चकारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रूपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
5: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नै मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँकै हावा पानीमा घुल्मिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ। मलाई त यही देशमा गरेर खानुपर्छ जस्तो लाग्छ।
4: पाल्पाको रामदी पिपल डाँडा घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आएको निरज अरियालको परिवारले आमाको हातको रैथाने स्वादलाई व्यवसायमा रूपान्तरण गर्दै आमा छोरी अचार ब्रान्ड स्थापना गरेको छ। COVID-19 को कठिन समयमा घरको भान्साबाट शुरू भएको यो प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायको सोचको संयोजनबाट शुरू भएको यस व्यवसायले महिनामा 1-2 लाख रूपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
6: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौं, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढ़ाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
4: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्धर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय शुरू गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रूपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेशमै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
7: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त, यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ, मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
4: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो। पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30,000-40,000 रूपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
8: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या। अब यस्तो भएन उस्तो भएन भनेर बहाना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो क्या।
2: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
9: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभी को अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरीद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 769 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी
11: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेरिगाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778 9825572763।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।

0: आलु गहुँ आलु फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन जलवायु परिवर्तन र खेती योग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव द्वन्द व्यवस्थापन नीति बाँदरको वैज्ञानिक गणना वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरे सकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा चारजनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।
0: अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा विजय शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोड़ेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23 मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाड़ी सावित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
1: फेरि पनि खेलकै खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी20 अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी20 अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
0: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरे गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ।

0: भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
0: र त्रिभुवन विश्वविद्यालय तिर्वीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्तिपुर दैनिक छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: खोलामा आएपो कुलोमा आउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, बाँदर आतंकले किसान समस्यामा।
1: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
0: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
1: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
0: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
8: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दुलीगौंडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 9857-61268
10: 9857-61268।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
13: बिरामी परीक्षण,
12: निशुल्क औषधि वितरण,
13: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्वकर्म,
13: बस्ती कर्म,
12: शिरोधारा,
13: नस्य कर्म, जलनेति,
12: छार सूत्र सेवा,
13: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन,
12: अग्निकर्म, मर्म चिकित्सा,
13: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधा
2: चिकित्सालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
14: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिक्लाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
16: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56996।
17: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
18: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा विशेषताहरू:
18: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
17: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
18: पर्याप्त खेल मैदानको व्यवस्था,
17: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
18: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
17: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
18: उचित पुस्तकालयको व्यवस्था।
17: थप जानकारीको लागि सम्पर्क
18: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
17: सम्पर्क नम्बर
18: 0655711195, मोबाइल 98560621122 र 98460181871।
19: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
20: तर महँगो होला नि?
19: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
21: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
22: बाराही एल्मुनियम, अब यूपीवीसीको साथमा।
21: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
22: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 414 411, मोबाइल 98560 22938 र 98028 22938।
23: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
24: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
23: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62099।
3: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
5: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
3: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
5: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
3: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
20: ए सलौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोक तनहु, फोन नम्बर 065414377, मोबाइल नम्बर 98564433।
25: हिँडेको आइफोन हातमा लिएर,
26: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
25: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
26: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
26: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
27: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
26: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
27: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
25: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
27: विगत लामो समयदेखि तपाईहरुको मनसुखमा सफल न्यू होम डेको एन्ड डेकोरेशन।
6: शुक्ला गण्डकी एफएम 97.6
7: राय यस्तो आउँछ, तपाईँहरू आफै पनि मन्दिर परिषदमा गएर त्यो दियो छ भने त्यसलाई तपाईँको पब्लिकेसन गरेछ भने, सार्वजनिक मन्दिर परिषदले गरेछ भने त्यहाँ हेर्नु होला। अरू जस्तो हाम्रो त्यो चाहिँ हुँदैन, हरेक
8: व्यक्तिले
7: कसरी दियो, त्यो व्यक्तिले दिएको पैसा पनि कसरी प्रमाणित भएको छ वा छैन, यी सबै कुराहरू अधिकारीहरूले हामी पुष्टि गरेर मात्र
8: राखिन्छौँ। कसैबाट दबाब छ, कसैबाट त्यस्तो खालको थ्रेट छ,
7: यसको अहिलेसम्म मलाई एकजना हिजो एकजना साथी कुनै पत्रकारले चाहिँ सोध्नु भएको थियो एउटा क्वेसन, उहाँले कस्तो चलिरहेको छ भन्नुभएको थियो, हामी चलिरहेछ यो अहिले तपाईँहरूसँग बोल्ने अवस्थामा हामी छैनौँ, हाम्रो प्रक्रिया भइसकेपछि हाम्रो कागज आफै बोल्छ, हाम्रो प्रमाण आफै बोल्छ, त्यही उल्लेख हुन्छ भनेर हामी भनिदिएका छौँ। तर अहिले मात्रै हजुरले क्वेसन गर्नुभएको छ, यो भन्दा मलाई सोध्या पनि कसैले छैन, प्रेसरको त पुरै छोडिदिनुहोस्।
8: त्यहाँको
7: गर्छ भने हामीलाई अहिले अस्ति तपाईँको यो सदनमा यो समितिलाई निगरानी राख्नुपर्छ भन्ने केही मान्य ज्यूहरूले वास्तवमा
8: बोल्नुभएको
7: राख्नुपर्छ, त्यस कारण हामी हेर्नु होला, अफिस जान्छौँ, आफ्नो घर आउँछौँ।
8: होइन तपाईँप्रतिको त भरोसा पनि त छ नि त, होइन, नेपाली जनतालाई विश्वास छ, यहाँको 40 वर्ष चाहिँ न्यायालयको इतिहास छ, होइन,
7: जहिले पनि हेर्नुहोस् आफू आफूले दिएको प्रतिवेदन आफूले गरेको कामप्रति सन्तुष्टि हुनुपर्छ।
8: अनि यहाँ त 40 वर्ष न्यायालयमा बिताइसक्नु भएको छ, रिटायर लाइफमा हो तपाईँ, होइन, पूर्व न्यायाधीश हो तपाईँले, त सत्य तथ्य के हो, दुधको दुध पानीको पानी बाहिर ल्याउनुहुन्छ नि त, जनताको विश्वास छ नि त यहाँप्रति,
7: निश्चित रूपमा तपाईँको फेरि यस्तो छ, सत्य तथ्य ल्याउने भन्दैमा त्यसलाई बिना आधार बिना कारण बिना प्रमाण त्यतिकै आउँदैन, हरेक कुराको यो हो त्यो होइन, चाहे उहाँको विपक्षमा होस् चाहे पक्षमा होस्।
8: अनि यहाँलाई चाहिँ क्राइटेरिया कति छ, दायरा चाहिँ, सम्पत्ति त स्वयं आफ्नो व्यक्तिले त सबै आफ्ना नाममा त हाल्दैन, वरपर आसेपासे छिमेकीका नाममा पनि हाल्छ, होइन,
7: उहाँलाई दायरा मैले अघि यहाँलाई भने नि, उहाँलाई के छ भन्नुहुन्छ भने हामीलाई शीर्षकमै के भनिदिनु भएको छ अहिले भन्नुहुन्छ, पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य माननीय सुदन गुरुङ नेपाल सरकारको गृहमन्त्री हुँदा र है त्योपछि उठेका सार्वजनिक सरोकारका विभिन्न विषयहरूका सन्दर्भमा, यसको मतलब गृहमन्त्री हुँदा भनेको उहाँको ऐतिहासिक पृष्ठभूमिले नहेर्ने भनेको होइन, उहाँको चाहिँ पैतृक सम्पत्तिहरू नहेर्ने भनेको होइन, उहाँ गृहमन्त्री हुनुभन्दा पहिले उहाँको नाममा कति सेयर छ, कति व्यवसाय छ, कति जग्गा जमिन छ, यो सबै नहेर्ने भनेको त्यो पनि हामी हेरिरहेछौँ। यो सबै हेरिसकेपछि र त्यसको स्रोतलाई पहिचान गरिसकेपछि कुन माध्यमबाट त्यसै गएको छ त्यो कुराहरूलाई पनि हामी हेरिरहेका छौँ, र हामी सकभर सम्भव भएसम्म तपाईँको इमेल आएबाट विदेशबाट आएका मिट्यान्सका कुराहरूलाई पनि हामी जस्ताको तस्तै राख्न सकेका छौँ, र उहाँहरूसँग अझै हामी अब यो बयानकै चरणमा छौँ, अब एक दुई दिनभित्रै हामी बयान गऱ्यौँ भने त्यसपछि बल्ल हामी चाहिँ एउटा अलिकति तपाईँको नेटवर्कतिर पुग्छौँ, अरू प्रमाणहरू सङ्कलन गर्ने कुराहरूमा हामी धेरै अगाडि बढिसकेका छौँ, हामीले अहिलेको अहिले नै त्यो जवाफहरू मागिसकेका छौँ, आजको आजै माग्छौँ, उहाँहरू दिइ पनि राख्नु भएको छ, हरेक कार्यालयले बहुत राम्रोसँग सहयोग पनि गरिराखेका छ, यो हो भने समितिले हेर्नु समयमा नै चाहिँ रिपोर्ट गरेर सक्ला अथवा कुनै बाँकी रहला जस्तो मलाई त लाग्दैन, तर पनि हामी अब लेख्ने चरणमा चाहिँ अलिकति टाइम लाग्न सक्छ।
8: यहाँको अनुसन्धान र छानबिन सफल रहोस् शुभकामना, यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद श्रीमान, नमस्कार।
7: हवस् तपाईँले पनि धेरै धेरै यहाँको यो चाहिँ संचारलाई पनि धेरै धेरै धन्यवाद, कमसे कम पहिलो पटक मलाई यो बोल्ने मौका दिनुभयो यसको लागि,
8: अनि यहाँको आवाज त लाखौं जनताले सुनिरहेका छन् यतिखेर, किनभने हामी 300-400 रेडियोमा छौँ देशभरि रूपमा, होइन, अनलाइन डिजिटल प्लेटफर्म धेरैमा छौँ हामी नेपाली बसमा।
7: हवस् थ्याङ्क यू भेरी मच हजुर,
8: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व न्यायाधीश एवं गृहमन्त्री, पूर्व गृहमन्त्री सुदन गुरुङको छानबिन गर्न बनेको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारी।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी
10: गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना, शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो, एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
2: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
11: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
12: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
13: With mission into the future of learning.
14: Diamond Mavi, Talchukko Bharna Sambandhi Suchana.
13: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan, Computer, Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
14: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
13: कम वान्स भिजिट द डिफरेंट
14: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0165361 98560 3152।
15: याङ बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
16: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
15: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
16: हाम्रा विशेषताहरू
15: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
16: पुस्तकालयको व्यवस्था,
15: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
16: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
15: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
16: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
15: थप जानकारीको लागि ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
17: भएको फैसलाको बारेमा अब हामीले कानुन व्यवसायी भएको हुनाले टिका टिप्पणी नगरौं। त्यो वास्तवमा अधिकार नै जिल्ला न्यायाधीशकै हो, त्यो सर्वोच्च अदालतको अधिकार होइन। अब बिस्तारै त्यो कुरा गलत छ भने उच्च हुँदै सर्वोच्च आउला, तर सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने विषय थिएन, जिल्ला अदालतको नै अधिकार थियो, जिल्ला अदालतले निर्णय गरिसक्यो।
8: अब रवि लामिछानेजी प्रधानमन्त्री बन्ने बाटो पनि खुल्यो होइन?
17: उहाँ चाहिँ निलम्बन हुनु परेन, अब संसद अब अर्को अदालतमा पनि छ त्यस्तै, अब सायद कास्की जस्तै हुन्छ कि हुँदैन होइन, अब पाँचवटा जिल्ला अदालतमा उहाँको मुद्दा दायर भएर काम भइरहेछ, त्यसमध्ये तीनटामा चाहिँ सम्पत्ति शुद्धिकरण पनि छ, संयुक्त सम्पत्ति शुद्धिकरण।
8: अब सांसद पद चाहिँ कायम रह्यो, निलम्बन हुने भएन, यसमा बखेडा भएन अब छैन तत्काललाई।
17: अब सबैतिर यो फिर्ता भयो भने उहाँको निलम्बन चाहिँ हो कि निलम्बन नभएपछि अब ठगी मुद्दा चल्दैमा उहाँ चाहिँ अयोग्य हुँदैन।
8: अब अहिलेको अवस्थामा चाहिँ न्यायालयमा जुन किसिमको एक किसिमको परिवर्तन पनि भएको छ, वरियता क्रम मिचिएको छ भनिन्छ, क्रमभङ्गता पनि भयो, पहिलो नम्बरमा रहनुभएका सपना प्रधान, मल्ल कुमार रेग्मी हुँदै होइन हरि फुयाललाई छोडेर चौथो नम्बरमा डाक्टर मनोज कुमार शर्माजी होइन प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ, यो अवस्थालाई हेर्ने हो भने नेपालको इतिहासमा दीपकराज जोशी जस्तो लाग्छ मलाई, उहाँ संसदीय सुनवाईसम्म पुग्नुभयो, त्यसपछि उहाँको केही विवादहरू आएर चाहिँ उहाँ ब्याग हुनुपर्ने स्थिति आएको थियो, त्यो बाहेक पनि 47-48 बहुदल आउँदा पनि पुरानै न्यायाधीशहरूको निरन्तरता भएको थियो, यो क्रमभङ्ग
17: अब यसलाई क्रमभङ्गता पनि भन्न मिल्दैन, यो चाहिँ संविधान बमोजिम भएको काम हो। नेपालको संविधानले 3 वर्ष पुगेको सर्वोच्च अदालतमा 3 वर्ष काम गरिसकेको जोसुकैलाई पनि प्रधान न्यायाधीश बनाउन सक्छ भन्ने व्यवस्था छ। संवैधानिक परिषदलाई पूर्ण अधिकार दिएको छ, संवैधानिक परिषदले योग्यता पुगेको व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्ति गरेका छ। अब यसमा अब हामीले थप टिका टिप्पणी गर्नु चाहिँ किन ठिक हुँदैन भने संवैधानिक परिषदलाई हामीले अविश्वास गरेको ठहर छ। अब संवैधानिक परिषदमा भनेको यो देशको सबभन्दा ठूला ठूला व्यक्तिहरू, सबभन्दा चाहिँ के भन्छ संविधानले सबभन्दा माथि राखेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले गरेको निर्णय को बारेमा टिका टिप्पणी गर्ने भन्ने कुराले चाहिँ अब जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई कमजोर बनाएको ठहर्छ। त्यस कारणले अहिले जो प्रधान न्यायाधीश भएर आउनु भएको छ उहाँलाई सबैले सहयोग गरौँ र कानुन क्षेत्रलाई अब चाहिँ स्वच्छ पवित्र बनाउने काममा हामी सबै लागौँ भन्छु म।
8: होइन तर चाहिँ जुन किसिमले चाहिँ यो विवाद भएको छ अहिले पहिलो नम्बरमा वरिष्ठतम रहनुभएका सपना प्रधान मल्लजी उहाँ विधामा पनि बस्नु भएको छ होइन न्याय प्रशासनमा कतै यसले चाहिँ भित्र रूपमा यो भन्छ नि एउटा स्याडो वार त सुरु गर्दैन कतै?
17: यसले स्याडो वार सुरु गर्नु हुँदैन किनभने त्यहाँ धेरै बुद्धिमान श्रीमानहरू हुनुहुन्छ जजहरू हुनुहुन्छ सर्वोच्च अदालतमा अब उहाँहरूले यसलाई स्याडो वारको रूपमा अथवा हिजो अस्ति सर्वोच्च अदालतमा चाहिँ देखिएको विभिन्न किसिमको बेमेलहरू इत्यादि कुराहरूमा उहाँहरूले परिणत हुन दिनुहुन्न र त्यसको लागि सबभन्दा मुख्य मान्छे भनेको अब सम्माननीय प्रधान न्यायाधीश मनोज कुमार शर्मा नै हो। उहाँले आफूलाई सही ढङ्गले प्रस्तुत गर्नुपर्छ र उहाँले सही ढङ्गले प्रस्तुत गर्दा गर्दै कसैले गलत कुरा भन्यो भने त्यो सबैलाई थाहा हुन्छ बाहिर। त्यस कारणले गर्दाखेरि प्रमुख अब चाहिँ के भन्दाखेरि नेतृत्वकर्ता चाहिँ सम्माननीय प्रधान न्यायाधीश नै हो। उहाँले आफूलाई सही ढङ्गले नेतृत्व गर्नुभयो भने यी कुराहरू बिस्तारै हराउँदै जान्छ।
8: होइन अब न्यायालयको चाहिँ अवस्था के छ? न्यायालय एउटा आफ्नै लाइनमा लिन्छ तर कतिपयले के भने भने नि अध्यादेशै ल्याएर कम्फर्टेबल बनाउन खोज्यो अहिलेको सरकारले पनि तीनजनाले नियुक्ति गर्न पाउने गरी चाहिँ जुन किसिमको अध्यादेश आयो यहीबाट चाहिँ शुरू भयो न्यायालयमा हस्तक्षेप गर्न।
17: अब हेर्नु अध्यादेश चाहिँ तपाईँको केपी ओलीले पनि त्यति बेला अध्यादेश ल्याएर बिहान अध्यादेश ल्याएर दिउँसो संवैधानिक नियुक्ति गर्नुभएको थियो। त्यसै गरी शेरबहादुर देउवाको पालामा तपाईँको एमाले पार्टी फुटाउनको लागि अध्यादेश ल्याएर माधव नेपाललाई पार्टी फुटाउनलाई सजिलो बनाइदिएर त्यो अध्यादेश पछि खारेज भएको थियो। दुईटै अध्यादेश खालि एउटा कुनै आफ्नो कामको लागि स्वात ल्याए स्वातपछि खारेज भयो है। त्यो हामीले हिजो अस्ति देखेको हो सर्वोच्च अदालतले त्यो दुईटै अध्यादेशलाई सदर गर्यो। त्यो त्यसलाई चाहिँ नि गलत हो भनेर सर्वोच्च अदालतले भनेन। त्यही सर्वोच्च अदालत हो। अब अहिले फेरि अध्यादेशको आधारमा काम भएको छ। म चाहिँ अध्यादेशको आधारमा काम चाहिँ हुनु हुँदैन भन्ने पक्षधर हो तर यो त हिजोदेखि चल्दै आयो र अहिले हेर्दाखेरि के छ भनेदेखि जो अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँको 182 सिट छ। उहाँले भोलि गर्ने पनि यही हो अध्यादेशबाट गरे पनि भोलि चाहिँ रेगुलर हुँदा पनि हुने यही थियो र लामो समयसम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीश खालिराख्नु हुँदैन थियो। त्यस कारणले गर्दाखेरि उहाँहरूले समयमा काम गर्नको लागि अध्यादेश ल्याउनु भयो। किनभने रेगुलर रूपमा गएको भए त्यो धेरै समय लाग्थ्यो। त्यस कारणले गर्दा उहाँहरूले समयमा प्रधान न्यायाधीश ल्याउनको लागि ल्याएको अध्यादेश भएको हुनाले र सर्वोच्च अदालतले यस्ता अध्यादेशहरू पहिला सदर गरिसकेका हुनाले यसलाई अन्यथा भन्न मिल्दैन।
8: अब अहिले जुन किसिमको अब अदालतबाट होइन यो कतिपय आदेशहरू आउँछन् फैसलाहरू आउँछन् निकै चर्चामा पनि रहन्छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र शेरबहादुर देउवालाई इन्टरपोलले दुई पटक चाहिँ अस्वीकार गरेर पठाइदिइसक्यो। सर्वोच्चले हिजो आदेश गरेछ पक्राउ नगर्नु भनेर। हामी कतै तथ्य र प्रमाणका आधारमा कमजोर त बन्दै छैनौ? न्यायालयले गरेका डिसिजनहरू त सबैलाई स्वीकार्य नै हुन्छ, सम्मान गर्नुपर्छ न्यायालयको। हामी कतातिर जाँदैछौ यो अवस्थालाई हेर्दा?
17: सर्वोच्च अदालतले गरेको जुन शेरबहादुर देउवा र उहाँको पत्नी भन्ने शब्द प्रयोग गरेर पक्राउ गरी जारी भएको थियो है, त्यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले काठमाडौँ जिल्ला अदालतबाट त्यो स्वीकृति लिएको रहेछ होइन। सम्पत्ति शुद्धिकरण विभागले चाहिँ विशेष अदालत बाहेक जिल्ला अदालतबाट लिन पाइँदैन। त्यस कारणले गर्दा सर्वोच्च अदालतले के भन्यो भने तपाईँले गरेको यो प्रक्रिया नै गलत छ। नाउँ पनि आरजु देउवा राणा भनेर लेख्नुपर्नेमा तपाईँले चाहिँ नि शेरबहादुर देउवाको पत्नी भन्नुभयो। शेरबहादुर देउवाको पत्नी भनेर चाहिँ कसैलाई पनि पक्राउ पुर्जी जारी गर्न मिल्दैन। त्यो एउटा गलत भयो। मान्छेको आइडेन्टिटी हुन्छ, नाउँ हुन्छ, त्यसमा तपाईँले जानु पर्थ्यो। दोस्रो कुरा चाहिँ नि तपाईँले जिल्ला अदालतबाट यसरी पक्राउ पुर्जी चाहिँ लिन मिल्दैन। तपाईँ चाहिँ सम्पत्ति शुद्धिकरण विभाग भएको हुनाले तपाईँले विशेष अदालतमा जानुपर्छ। यदि जिल्ला सरकारी वकिल कार्यालयले गरेको थियो भने त्यो जिल्ला अदालतबाट गर्नुपर्थ्यो।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। तनहुँको सदरमुकाम दमोली र जिल्लाका विभिन्न स्थानमा आएको भीषण हावाहुरी र अविरल वर्षाले दर्जनौ घरमा क्षति पुगेको छ। तीव्र गतिको हावाहुरीले गर्दा भौतिक संरचना भत्किनुका साथै रूख र बिजुलीका पोलहरू ढल्ला जिल्लाको जनजीवन प्रभावित भएको जनाइएको छ। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले हावाहुरी र वर्षाले गर्दा जिल्लाभर भौतिक क्षति पुगे पनि हालसम्म कुनै मानवीय क्षति भने नभएको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न स्थानमा घरका छाना उडेका र भौतिक संरचनामा क्षति पुगेको छ। सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार र अवरोध हटाइएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको कार्यालयले जनाएको छ। हिजो दिउँसो करिब 4 बजे आएको हावाहुरीले ब्यास 2 सदरमुकाम दमोली स्थित एपेक्स मलको छाना उडाएको थियो। मलको ठूलो छाना उडेर खस्दा आसपासका झण्डै 1 दर्जन घरमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। ब्यास 1 गल्बुबेसीमा हावाहुरीले गर्दा ठूलो पिपलको रूख ढल्दा स्थानीय कमला गुरूङको घरमा क्षति पुगेको छ। हावाहुरीले विद्युत सेवा पनि अवरूद्ध भएको थियो। विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीले हावाहुरीले प्रसारण लाइनमा व्यापक क्षति पुर्याएको बताउनुभयो। इन्जिनियर नेपालीका अनुसार जिल्लाका विभिन्न स्थानमा रूख ढलेर तार चुडिएको जनाइएको छ। पोखराको फिर्की खोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन हिजो 31 वटा साना तथा ठूला भौतिक संरचनाहरू हटाइएका छन्। पोखरा महानगरपालिकाले खोला मिचेर बनाइएका संरचना हटाउन शुरू गरेको यस अभियान अन्तर्गत दोस्रो दिनसम्म आइपुग्दा कुल 51 वटा संरचनाहरू भत्काइएका छन्। महानगरले खोलाको प्राकृतिक बहाव फर्काउन र मिचिएको जमीन सार्वजनिक बनाउन डोजर चलाएको हो। अभियानको दोस्रो दिन पोखरा महानगरपालिका नम्बर 18 र 2 को सिमाना क्षेत्रमा 6 वटा संरचनाहरू हटाइएको छ। त्यसै गरी वार्ड नम्बर 4 र 5 को क्षेत्रमा 6 वटा पक्की र 3 वटा कच्ची संरचनाहरू भत्काइएको छ। पहिलो दिनको अभियानमा बाँकी रहेका पोखरा 8 स्थित राधाकृष्ण सामुदायिक भवनलाई पनि दोस्रो दिन पूर्ण रूपमा हटाइएको छ। सोही क्षेत्रमा थप 6 वटा पक्की र 9 वटा कच्ची संरचनाहरू समेत हटाइएको छ। खोलाघर खाली गर्ने कार्यमा 3 वटा जेसीबी र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। सुरक्षा व्यवस्था र प्राविधिक सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाको नगर प्रहरी बल र प्राविधिक कर्मचारीहरू खटिएका छन्। महानगरले खोलाको सीमांकन गरिसकेका क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन शुरू गरेको हो। नगर प्रमुख धनराज आचार्यले फिर्की खोलालाई व्यवस्थित बनाउनु महानगरको प्राथमिकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, फिर्की खोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यको रूपमा विकास गरिनेछ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। साथै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081लाई दफावार छलफलको लागि समन्वय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौँ स्थित युरोपियन संघ यूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो।
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन हिजदेखि शुरू भएको छ। अधिवेशनको पहिलो दिन शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले आकाशितो महँगी, सुकुम्बासी समस्या, अदुवाको बजार अभाव, सड़क दुर्घटना र कृषि उपजमा बढ़दो विषादीको प्रयोग लगायतका जनसरोकारका मुद्दामा सरकारको कड़ा ध्यानकर्षण गराएको जनाइएको छ। प्रदेशसभा सदस्य गणेशमान गुरूङले पोखरा महानगरपालिकाले फिर्केको अतिक्रमण हटाउन थालेको र अब केही दिनमा पोखरा बसपार क्षेत्र पनि खाली गराउन लागेको भन्दै यसमा प्रदेश सरकारसँग पनि सहकार्य गर्न जरूरी रहेको बताउनुभयो। उहाँले बसपार खाली गराउनुभन्दा अगाडि खास सुकुम्बासीहरूलाई अस्थायी बसोबासको सुनिश्चित गर्न आग्रह गर्नुभयो। प्रदेशसभा सदस्य देवका पहाड़ीले आवास, शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकको न्यूनतम मानवाधिकार भएको स्मरण गराउँदै सुकुम्बासी बस्तीमा बिना विकल्प डोजर चलाउनु विडम्बनापूर्ण रहेको बताउनुभयो। देशैभरि गरीब र निमुका जनता बसोबास गर्ने सुकुम्बासी बस्तीमा बिना व्यवस्थापन डोजर आतंक फैलाइएको छ। उहाँले भन्नुभयो, यस्तो कार्यले गर्दा समाजका सबभन्दा कमजोर वर्ग, अपाङ्गता भएका व्यक्ति, अशक्त सुत्केरी वृद्ध वृद्ध र बाल बालिका सबभन्दा बढ़ी मारमा परेको उहाँले उल्लेख गर्नुभयो। वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई राज्यले अधिकार र सुरक्षा दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। पहाड़ीले भन्नुभयो, सुकुम्बासीको नाममा हुने गलत काममा कार्यवाही गर्नु ठिकै हो, तर वास्तविक सुकुम्बासीको अधिकार रक्षाका लागि राज्य र सरकार जिम्मेवार हुनुपर्छ। नवलपुर जिल्लामा उत्पादित अदुवाले बजार नपाएको विषयलाई उठाउँदै बिन्दु पौडेलले किसानहरू मर्कामा परेको सुनाउनुभयो। नवलपुरको पहाड़ी क्षेत्र अदुवा उत्पादनका लागि उर्वर भूमि रहेको र हाल करिब 1290 हेक्टर क्षेत्रफलमा अदुवा खेती भइरहेको उहाँले जानकारी दिनुभयो। सुकुम्बासी बस्तीमा चलाएको डोजर र उनीहरूको असुरक्षित बसोबासका बारेमा श्यामराजा महतले आवाज उठाउनुभयो। तनहुँको महादी पुलदेखि ब्यास र शुक्ला गण्डकीका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरू अहिले त्रसित अवस्थामा रहेको उहाँको भनाइ छ। प्रहरी र सेना लगाएर सुत्केरी अपाङ्गता भएका व्यक्ति वृद्ध वृद्धहरूलाई बिना विकल्प लखेट्ने काम भइरहेको छ। यो मानवीय संवेदनहीन कार्य हो। उहाँले भन्नुभयो, उनीहरूलाई हटाउनु अघि उचित व्यवस्थापन र स्थायी बसोबासको सुनिश्चितता गरिनुपर्छ। तनहुँको शुक्ला गण्डकीमा आयोजित एक हप्ते रेडियो भाषा कक्षा कार्यक्रम हिजो सकिएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीका आयोजना र शुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न समुदायका 12 जनाको सहभागिता थियो। आज स्थानीय रेडियोबाट गुरूङ, नेवार, मगर र कुमाल समुदायको भाषामा रेडियो कार्यक्रम सञ्चालन भइरहेकोमा तालिम पश्चात अन्य भाषामा पनि कार्यक्रम सञ्चालनमा टेवा पुग्ने विश्वास लिएको छ। आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार संरक्षण प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमको शुक्ला गण्डकी नगरपालिकाका कार्यवाहक नगर प्रमुख खुम्बहादुर विकराजुले समापन गर्नुभयो। सो अवसरमा उहाँले सिकेको विषयलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफ्नो भाषामा विभिन्न माध्यमबाट गरिने प्रसारण र प्रचारले भाषा सिक्न र संरक्षणमा टेवा पुग्ने बताउनुभयो। समन्वय परिषदका सल्लाहकार, संयोजक एवं कार्यपालिका सदस्य खिमबहादुर कुमारले तालिमले रेडियो भाषाको कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिम पश्चात सहभागीको ज्ञान र व्यवहारमा ठूलो परिवर्तन आफूले पाएको उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीका सल्लाहकार सुमन आलेले यस क्षेत्रमा 2075 सालदेखि नै मातृभाषामा कार्यक्रम गर्न शुरूआत गरिएकोमा अहिले अरू भाषा पनि थपिने गएकोमा खुशी व्यक्त गर्नुभयो। समन्वय परिषदका सहसचिव कुलप्रसाद गुरूङ, अरदेव नेवा पुच सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठ लगायतले बोल्नु भएको थियो। समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमारको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव एवं कार्यक्रम संयोजक वीरसेना श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा सहभागीले आफूले सिकेका विषय र अनुभव सुनाउनु भएको थियो। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन 2058 अनुसार सूचीकृत 60 जाति मध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति, आदिवासी जनजातिहरू मगर, गुरूङ, नेवार, भुजेल, कुमाल, तामाङ, थकाली, राई समुदायको बसोबास छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले सफा सड़क पार्किङका विषयमा परीक्षणकाल अवधिभर सहयोग गर्न व्यवसायले आग्रह गर्नुभएको छ। हिजो नगरपालिकामा आयोजित छलफलका क्रममा नगर प्रमुख नेउपानेले सफा सड़कमा पार्किङ निषेधका विषयमा व्यवसायले विरोध जनाएको सन्दर्भमा परीक्षणकाल अवधिभर सहयोगका लागि आग्रह गर्नुभयो। नगर प्रमुख नेउपानेले यो अन्तिम निर्णय नभएकाले जहाँ जहाँ समस्या आउँछ त्यसलाई समाधान गर्दै जाने बताउनुभयो। उहाँले भन्नुभयो, यो अन्तिम निर्णय होइन, परीक्षणकाल भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्छु। समस्या समाधान गर्दै हामी अगाडि बढ्न तयार छौं। नगरपालिकाले आइतबारदेखि लागू हुने गरी सफा सड़कमा पार्किङ निषेध गरेको छ। सोको विरोधमा आइतबार नै व्यवसायले विरोध प्रदर्शन गरेका थिए। नगरपालिकाले जेठ दशदेखि पन्ध्र दिनसम्मको लागि परीक्षणकाल तोकेको छ।
कास्कीको पोखरा महानगरको करिब बीच भागबाट बग्ने सेती नदीमा फेरि दुखद घटना भएको छ। वार्ड नम्बर 17 पर्ने नदीको खोजमा आइतबार राति हाम्फाली बेपत्ता 34 वर्षीय मुकेश महतोको सोमबार शव बिहान निकालिएको छ। बाढ़को सीता मरे स्थायी घर भई हाल पोखरा सत्र घारीपाटन बस्ने महतो सोमबार राति पौने 10 बजे बाँसघारी भन्ने ठाउँबाट सेतीमा हाम्फालेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए। कास्कीका प्रहरी प्रमुख प्रहरी उपेक्षक नवीन कार्कीले सोमबार राति हाम्फालेका भारतीयको शव मंगलबार बिहान निकालिएको जानकारी दिनुभयो। तनहुँमा 126 मेगावटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुँदैछ। एसियाली विकास ब्याङ्कको 227 मिलियन अमेरिकी डलर 30% सोपुजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्ध जलाशयुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीबुर्छा र देवघाट गाउँपालिका 3 पर्छ। विद्युत गृह कर्मचारी आवास मुख्य सुरूङ देवघाट गाउँपालिका 3 र 4 पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणको लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। देउवा दम्पति विरूद्ध नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै इन्टरपोलले नेपालले गरेको आग्रहलाई अस्वीकार गरेको हो। नेपाल प्रहरी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्बद्ध अधिकारीहरूका अनुसार गत साता पत्र फिर्ता आएको हो। रेड नोटिसका लागि इन्टरपोललाई पत्रचार गरिदिन विभागले पहिले गरेको अनुरोधको जवाफमा कागजातहरू पर्याप्त नभएको उल्लेख गरिएकोमा दोस्रो पटक पुनः विभागले केही विवरण थप गरेर पुनः अनुरोध गरिदिन भनेको थियो। त्यसपछि हामीले वैशाख 3 साता इन्टरपोललाई पत्र पठाएका थियौं तर दोस्रो पटकको पत्र अनुसार पनि नोटिस जारीका लागि अझै कागजात पुगेन भनेर जवाब आएको छ। नाम नबताउने शर्तमा प्रहरीका एक अधिकारीले कान्तिपुरसँग भनेका छन्। इन्टरपोलबाट प्राप्त यो बिहोरा विभागलाई फरवार्ड गरिसकेका छन् उहाँले भन्नुभयो। विभागका एक अधिकारीले पनि नोटिस जारीका लागि थप कागजात माग्दै इन्टरपोलबाट जवाब आएको पुष्टि गरेका छन्। विभागका निर्देशक तथा सूचना अधिकारी उत्तम कुमार घिमिरेले भने अनुसन्धानमा भइरहेको विषय भएर नोटिसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा अनुसन्धानका लागि भन्दै 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट देउवा दम्पति विरूद्ध पक्राउ पुर्जी लिएको थियो। अदालतबाट पुर्जी जारी हुँदा देउवा दम्पति विदेशमा हुनुहुन्थ्यो। उहाँहरू अहिले पनि विदेशमै हुनुहुन्छ। पक्राउ पुर्जी लिएपछि विभागले रेड नोटिस जारीका लागि इन्टरपोल समक्ष अनुरोध गरिदिन नेपाल प्रहरीलाई आग्रह गरेको थियो। त्यसपछि प्रहरीले इन्टरपोललाई पत्र पठाएको थियो। फ्रान्समा मुख्यालय रहेको इन्टरपोलको एसिया पेसिफिक क्षेत्र हेर्ने कार्यालय सिंगापुरमा छ। प्रहरीले एसिया पेसिफिक हेर्ने क्षेत्रीय कार्यालय सिंगापुरमै नोटिस जारीका लागि अनुरोध गरेको थियो।

0: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा 900 जना भन्दा धेरै आरोहीले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभाग अनुसार हिजोसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउनु बाँकी छ। हिजो बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा आज शिखरमा पुग्ने संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्ने संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभयो। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सम्म सञ्चार हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1 अर्ब 8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको जनाइएको छ। तनहुँ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत 4 वटा स्थानीय तह पूर्ण रूपमा सुनिश्चित घोषणा भएका छन्। हिजो म्याग्दी गाउँपालिकालाई घोषणा गरिएपछि 4 पुगेको हो। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएपछि गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले यसको घोषणा गर्नुभयो। घोषणा कार्यक्रम बोल्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बालबालिकाको स्वास्थ्य नै पालिकाको समृद्धिको मुख्य आधार भएको बताउनुभयो। उहाँले भौगोलिक विकटता र विभिन्न चुनौतीका बावजूद स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अभिभावकहरूको अथक प्रयासले यो सफलता मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यसको दिगोपनका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको निम्नचापे क्षेत्रको प्रभाव छ। यसको प्रभाव रहँदा काठमाडौँ उपत्यका सहित देशका केही भागमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणत बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिएको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरिसकेको थियो। गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेपास्त्र प्रहार गरेको थियो जसमा 4 जनाको ज्यान जानुको साथै धेरैजना घाइते भएका थिए। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजा उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी FM 97.6।
3: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थ्यै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460089 दमौली शाखाको लागि सम्पर्क 98067013425।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
8: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू,
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-2630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
16: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
14: मोबाइल 98560-555-77।
18: कालिका बहुमुखी क्याम्पस

0: क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
1: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
0: र मोबाइल नम्बर 9856803385।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगुडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
4: मोबाइल 9856043952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0658 570 239, मोबाइल 98560 63636।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
12: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
13: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौडा, तनहु र भण्डारी कास्की।
12: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
14: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
15: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
16: ए मेरी तिते करेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
17: दुलेगौडा मा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
18: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
19: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
20: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
21: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
20: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
21: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
22: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
19: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
22: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702625, मोबाइल 9855338 9841656958।
23: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-577-718, 9843-32836, 9560-22099।
24: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
25: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
26: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया, फोन 0654141142, मोबाइल 9855023128 र 9462614726।
27: It's new galaxy time.
0: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
1: संस्थाका विशेषताहरू:
0: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
0: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
1: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
0: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
1: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
0: पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
1: विस्तृत जानकारीका लागि
0: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट
1: नदीपुर पोखरा,
0: फोन 0615702010 र 5853070।
2: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिंस 1994।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
5: सम्पर्क 0654142121 मोबाइल 9856035921
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
7: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184 9856260210 र 9856263045।
27: शुक्ला गण्डकी एफएम 97.6
28: तपाईको आजको राशिफल
29: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
30: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
31: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
30: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
32: नमस्कार कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2083 साल जेठ महिनाको 12 गते मंगलबार इस्मी सम्वत 2026 तारीख शक सम्वत 1948 नेपाल सम्बन्ध 1146 सूर्यदेव बिहान 5:11 हुने सूर्यास्त साँझ 6:52 हुनेछ आज अधिक ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि कार्यक्रम सुरुवात गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो 5:25 विभिन्न भक्ति गीत संगीतहरू 5:25-5:50 शुक्ला गण्डकी समाचार 6:37 काया कैरन 37-7 नेपाली भयो 7:00-7:20 शुक्ला गण्डकी समाचार 7:20-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू 5:00-8:00 अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुख बिहानी 8:15-9:00 शुक्ला गण्डकी सरोकार 9:15 नेपाल खबर 9:15-10 गाम्बेसीको भाका 10:15 शुक्ला गण्डकी समाचार 10:15-12 अहिले शुक्ला गण्डकी 12:12-15 नेपाल खबर 12:15-11 पक्की संगीतहरू 1:00-2:00 लोकगीत संगीत 2:00-3:00 अमेरिकी संगीतहरू 3:00-3:15 नेपाल खबर 3:15-4:00 फिल्मी गीत संगीत 4:00-5:00 आधुनिक गीत संगीतहरू 5:00-5:15 शुक्ला गण्डकी समाचार 5:15-6:00 लोक चौतारी 6:00-7:00 नेपाल दर्पण 6:30-7:00 मगरभाषा गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 7:30-8:00 अमेरिकी संगीतहरू 8:00-8:30 शुक्ला गण्डकी सरकारको पुनः प्रसारण 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ पक्र 9:10 सुर्ती सम्वेक 10:10-15 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यद्यपि आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात भने अब पालो रहेको छ तपाईँहरूको राशिफलको राशिफल स्वागत गरौं मेष राशिबाट। मेष राशिमा माछे चुचे चोलाडी लुले लु अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उनीहरूमा व्यापार गर्नु पर्ला। आफ्नो कामबाट अरूले फाइदा उठाउन सकिन्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्छ। मेहनत गरिकन सिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ। वृषराशिमा माग्छ इबुदेको अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम विषयमा रोकिन सक्छ। अध्ययनमा बाधा पुग्नेछ। परिस्थितिले काममा अल्मलाएर पनि मेहनत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ। दोहोऱ्याएर प्रयत्न गरेका काममा सम्पादन हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान र अनुयायीहरूले साथ दिनेछन्। मिथुन राशिमा माग्छ काकीको गङ छकेको फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि गरिएका क्रमको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभए भित्राउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ सहयोग प्राप्त हुनेछ। व्यापारमा आवश्यक अवश्य लाभ हुनेछ भन्ने चुनौती पन्चाएर काम माझ बसाउने मौका छ। कर्कट राशिमा आक्षेहो रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा विशेष गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर परिस्थितिले सोचे भन्दा फरक मोडिन सक्छ। सानोतिनो काममा संचित रकम खर्चन पर्ला। बेलामा होस् नपुर्याउँदा बाध्य तामा परिनेछ। व्यापारतर्फ हिसाब किताबमा होसियार रहनुहोला। सिंह राशिमा माग्छ मामी मुमे मोटाटी टुटे अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुख समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारीफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। कन्या राशिमा माग्छ टोप पेपो सर ठपेपो दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव हुनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका पूर्वजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरीहरू सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारीफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। तुला राशि काममा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। अरूको कारकारमा काम थालनी भए पनि फाइदा हुनेछ। टाढाका साथीभाइहरूले साथ दिनेछन्। आजको श्रमबाट पछिल्लाई फाइदा हुनेछ। केही वस्तु त्याग्नु परे पनि कर्जा मार्फत धन जोड्नेछ। केही खर्च लागे पनि देश विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। यो पहिलेको आमदानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मेहनत गर्दा आमदानीका स्रोतहरू फेला पर्नेछन्। विचार विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसरहरू जुट्नेछन्। मेहनतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ। धनुराशि धन रचनामा विभु दफा डबे चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। पहिलेका कमजोरीहरू बाहिरिन आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ, तापनि आजको श्रमबाट पछिल्ला फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। मकर राशि मकर राशिमा महाशय भोज जे के खो गागे पहिलेको कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौती पूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम सम्पादन गर्न सकिन्छ। अप्ठ्यारो परिस्थितिमा पनि समस्या दर्शाउँदा सहयोगीहरूको साथ जुट्नेछ। कुम्भ राशि कुम्भ राशिमा माग्छ गुगे गोसा शिशु सोधौ। स्वास्थ्यका लागि आहार विहारमा अधिक सजग रहनुपर्नेछ। व्यवस्था बनेछ भने शारीरिक थकानले कमजोरी अनुमति हुनेछ। गुप्त सूचना बाहिरिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। मेहनतका पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। अन्तिममा मिन्दासे मिन्दासे नमासे दिदु थाजाङ्या दिदु चासी लोकाचारका लागि आवश्यक वस्तु गएपछि दौड़नु पर्ला। सामान्य कामलाई संचित रकम खर्चनु पर्ला। आजको यात्रा त्यति खर्चिलो बनेछ भने वचन पूरण गर्न नसक्दा आलोचित भइनेछ भने परिस्थिति र प्रतिबन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुहोला। हडबडीले घर व्यवहारमा व्यवहार निम्ताउनेछ भने तापनि प्रेम र मित्रताको बन्धन कस्तिन सक्छ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद। जस्तो भएको आजको राशिफल पछि नेपाल रहेको सिजनमा दिनको शुभकामनाको

आज मिति 2083 साल जेठ महिनाको 12 गते मंगलबार सबजस जन्मदिन परेको छ। सबजसले जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँलाई आज तालिका र तपाईँले इच्छाको काम प्राप्त रहोस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। मेरो व्यक्तिगत तर्फबाट तपाईँहरू सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

तपाईँ पनि आफ्नो इष्टमित्र दाजुभाई साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रममा प्रसन्न गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचनालाई टिपाउन सक्नुहुनेछ। 0564 3774 0564 111 र 034 34 34 12 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमको सूचनालाई टिपाउन सक्नुहुनेछ। आजको निर्धारित समय भने सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी रहेको दिन शुभ अनि सुख बिताउ समय सुन्दै गर्नुहोला। सुख लाग्दा क्याफएम 97.6 मेगाहर्ज। नमस्कार, शुभ दिन।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840-81-457 र 9816-26-32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229,
10: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-33-222, 9807-69-142।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे 26-60 हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841-16-78, 9825-52-763।
14: सुन, होमवर्क देखाउ त।
15: हस् टिचर।
14: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
15: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
14: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
16: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ, कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965-414-484, मोबाइल 9850-63-384 र 9850-67-988।
17: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
18: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
17: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार दुरेगौडा वाकिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862384 र 9862380
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
4: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9852928938 र 9808822938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333998 र 9845110950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यही दुईवटामा तरकारी पसलको आदैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848440000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरेसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0635705052 मोबाइल 9856288587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
3: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
14: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
15: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
14: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: तपाईँ त एउटा उदाहरणीय पात्र, आफैले काम गर्नु भएको छ, आफैले त्यसको सदुपयोग गरिरहनु भएको छ, खुसी भएर बस्नु भएको छ। जसले यहाँ अवसर छैन भन्नुहुन्छ, जो वैदेशिक रोजगारीमा जान खोज्नु भएको छ, उहाँहरूलाई चाहिँ एउटा महिला भएर भन्दाखेरि, व्यावसायिक भनेवाला चाहिँ व्यावसायिक महिला भएर भन्दाखेरि के भन्नुहुन्छ?
1: अब अरूको देशमा गएर अब पसिना बगाउनु भन्दा आफ्नै देशमा अब थोरै सानो भए पनि अब अलिअलि खाने, अब मिठै मसिनो भए पनि अब नमिठो होला नि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने आफू अब यहीँकै हावा पानीमा घुलमिल हुन्छ। अब पछि आएर विदेश गएर पछि आएर के गर्ने भन्ने हुन्छ होइन? अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, नकमाउने भने कमाउने हुन्छ। अब त्यो फेरि पछि अब बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त, यही देशमा गएर खानुपर्छ जस्तो लाग्छ।
0: जे गरे पनि आफ्नै देशमा बस्ने, आफ्नै देशमा बाँच्ने, यही गर्ने।
1: उहाँ गएर नि अब अरूको देशमा गएर अब कति पसिना बगाएर अब कति मान्छे मरिरहेको छ भन्छ, कसैले कुटपिट गरेर मलाई यस्तो भयो भनेर मिडियामा अब टिकटकतिर फेरि युट्युबतिर हालिरहेको हुन्छ नि त भिडियो हेरेर। म त त्यस्तो देखेर नि कस्तो डर लाग्छ के, म त कहिले घर छोडेर नहिँडेको भएर होला, एकदम डर लाग्छ। आफ्नो भनेर धेरै आफ्नो हो नि, हरेक समयमा अब म यस्तो गर्छु म यस्तो गरेर जान्छु भन्यो भने पाइयो, अरूको काममा त अब धेरै गाह्रो हुन्छ। तर छोरी मान्छेले अब आफ्नो ठाउँमा बसेर काम गरेको धेरै राम्रो हो।
2: उहाँ हुनुहुन्थ्यो ललितपुर बुङ्गमतीमा कृषि र पशुपालनमा रमाइरहेकी 30 वर्षीय रमिला पुन मगर। हामी कार्यक्रम देश परदेशमा छौं। कार्यक्रममा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। अब बुङ्गमतीमै 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनु भएका स्थानीय प्रशान्त केसीको अनुभव सुनौ।
3: नमस्कार, भर्खर सुरु मैले चाहिँ तपाईँको मसिना पाडाबाट सुरु गरेको, अनि पहिले तपाईँको लकडाउनमा अर्थो काम गर्थे, अर्थो काम नभएको कारणले गर्दाखेरि लकडाउनमा चाहिँ पाडाबाट सुरु गरेको, दुईटा पाडाबाट सुरु गरेको, अहिले तपाईँको 18 वटा छन्।
2: अनि गाई फार्मतिर चाहिँ आकर्षण कसरी बढ्यो?
3: तपाईँको अब भन्दै पर्दा अब दुईटा पाडा तपाईँको चाहिँ 20 हजारमा दुईटा पाडा ल्याएँ, त्यो पाडालाई बेच बढाइ हुँदै बढाइ गरेर बेचबिखन गर्दाखेरि तपाईँको 70 हजार रुपियाँ आयो। त्यो 70 हजार रुपियाँ चाहिँ अब होइन, एउटा दुनु गाई पाल्नु पर्यो भनेर गाई किने, त्यो गाईबाट लगभग तपाईँको 1.5 लाख रुपियाँ जस्तो फाइदा भयो दुधबाट 5-6 महिनामा। अनि त्यहीँबाट चाहिँ मैले भैँसी पाल्न सुरु गरेँ, गाईको चाहिँ फ्याट कमाउने, भैँसीको फ्याट बढाउने भनेपछि अब तपाईँको चाहिँ भैँसीबाट चाहिँ डबलै हुन्छ भन्ने लागेर दुईटा भैँसी हाले सुरुमा, अनि दुईटा भैँसीबाट अहिले गर्दै जाँदा अहिले 18 वटा छन्।
2: ए, भैँसी मात्रै 18 वटा?
3: गाई 5 वटा, अरू बाँकी भैँसी
2: 13 वटा
3: भैँसी
2: छन्। भनेपछि व्यवसाय कस्तो छ?
3: व्यवसायिक ठिकै छ है, अब अरू चाहिँ भैँसीबाट भैँसी पालनबाट भएन, यति डुबी उति डुबी भन्छन्, तर गर्ने तरिकाबाट पनि भर पर्ने कुराहरू
2: जग्गा पनि लिएरै गर्नुभएको?
3: हजुर, मेरो तपाईँको भाडाको जग्गा 5 रुपियाँ छ, अनि घाँस लगाउनको लागि 7 रुपियाँमा, पोहोरको बर्खा 7 रुपियाँमा जै छ राख्ने हिउँदको लागि, अब उहाँहरूले अब गर्नु हिउँदको बारे केही दिनु पर्दैन गर्नु भनेर, त्यो चाहिँ भाडा तिर्नु परेपछि अब धेरै सजिलो हुने क्या, भाडा तिर्नु पऱ्यो 7 रुपियाँको, तपाईँको 15 का दरले नै भाडा तिर्नु भने अब 1 लाख रुपियाँ पर्छ होइन, त्यो 1 लाख रुपियाँ भने नि अब अहिले अब ल गएर भनेर दिएको ठाउँमा त्यति
2: कति छ जग्गा, मतलब खर्च चाहिँ भाडा साडा तिर्दाखेरि?
3: भारत सडा तपाईँ तिर्दाखेरि खर्च तपाईँको महिनामा 1.5 लाखको आमदानी हुन्छ भने तपाईँको 1 लाख जति खर्च हुन्छ,
2: 1 लाख जति खर्च हुन्छ, बाकी बचत भने
3: 50 हजार।
2: अनि अरू पनि केही गर्नुहुन्छ कि?
3: अरू बाहिरी अरू अरू काम पनि गर्छु।
2: भन्नु मिल्छ?
3: मिल्छ।
2: के गर्नु?
3: म च्याउमा काम गर्छु,
2: च्याउ खेती पनि हजुर हुन्छ। पछि गर्नुभएको थियो खेती कि यो पहिला गर्नुभयो?
3: पहिले यो गरेको च्याउ खेती चाहिँ आफ्नो भर्खर चरा सरा बनाएर सुरु गर्दैछु, त्यो पनि अर्को काम गरेर, अनि अब त्यहीँबाट चाहिँ अब भनौँ न अब हामीले अब चाहिँ तपाईँको चाहिँ व्यवसाय गर्दाखेरि अब आफू लगन हुन्न, अब बाहिरै अरूको काम गरेर अनि त्यसबाट गर्ने, त्यहाँबाट आएको तलबले चाहिँ अनि बाँस किन्ने, प्लास्टिक किन्ने, तरो मेन्टल गर्ने त्यो गरिरहेको छु।
2: आफ्नो समय राम्रो भएपछि त त्यसबाट अर्को सुरु गर्नु त्यही भन्नु पर्यो नि त, पहिला दुध व्यवसायबाट राम्रै नाफा भयो
3: हजुर,
0: त्यसपछि
3: त्यसपछि अनि अब एउटा मात्रै व्यवसायले पुगेन होइन, अब भैँसी पानीहरू मैले जो जति देखाएको छु नि घाटा भयो, अब चाहिँ नाफा भएन, अब चाहिँ भैँसीबाट डुब्यो यहाँ त्यहाँ यसो उसो भन्नुहुन्छ, तर त्यो चाहिँ होइन रहेछ, मान्छेले गर्न नजाने तपाईँको यो भैँसी किन्यो एउटा भैँसीलाई अब 1.5-2 लाख रुपियाँ हालेर ल्यायो, तपाईँको 3-4 महिनामा दुध अब सङ्ग्र नभएपछि त्यो 3-4 महिना त हामी दुध दिने, 3-4 महिना भैँसी थाक्यो अनि त्यो भैँसी पठाइदियो, तपाईँको 3-4 महिनामा खुला खनाउनु पऱ्यो, त्यो साउ उडी त कुरै छैन उल्टो घाटा, त्यसरी चाहिँ घाटा भएर मान्छेहरू धेरै बाहिर भागेका पनि अवस्थाहरू धेरै छन् क्या, अब विदेशहरू लागेका छन् अब भागेर रातारात अब गोठ बेच्ने अब वस्तु बेच्ने होइन अब जति आउँछ त्यति बेच्ने विदेशतिर लाग्नेहरू पनि धेरै छन्, तर त्यसमा चाहिँ मेरो लागि मेहनत कम भएको हो कि भन्ने लागिरहेको छ।
0: तपाईँले चाहिँ यसबाट नाफा गरेर चाहिँ
3: नाफा त्यही अब नाफै छ है अहिलेसम्मको तुलनामा।
0: त्यसपछि च्याउ खेती
3: हजुर त्यसपछि
0: त्यसपछि पनि त अरू पनि त हुन्छ होला
3: पछि पछि तरकारी हुनसक्छ
0: तरकारी अहिले चाहिँ गर्नु भएको छ
3: अहिले पनि छ होला
0: अहिले पनि छ
3: अहिले पनि छ
0: धेरै थोरै
3: थोरै भए भनौँ न अब यसो अलिअलि अब तपाईँको व्यापारीले आएर किन्दाखेरि अब सस्तो अब आफूले बजारी व्यवस्थापन गरेर बेच्ने हुन्छ ठिकै छ।
0: तरकारी चाहिँ कतिमा लगाउनु भएको छ
3: तरकारी 2 रुपियाँ
0: 2 रुपियाँ
3: हजुर कोही अब चाहिँ घरको लागि किन्दा हुनुहुन्छ त्यस्तै छ तर व्यवसायलाई चाहिँ यता ठिक
0: मान्छेहरू अलिकति राम्रो भनौ न भविष्यको लागि बच्चा बच्चीहरूको लागि नै भनौ न सहर छिर्छन् गाउँ छोडेर सहर छिरे हुन्छन् र कतिपयले चाहिँ मेसो नपाएका पनि हुन्छन् कसरी काम गर्ने तर तपाईँले चाहिँ छुट्टै तरिकाले काम गर्नु भएर के सिक्नुपर्छ जस्तो लाग्छ।
3: अब हाम्रो चाहिँ अब मेरो चाहिँ अहिलेसम्म आफै लगानीमा भनौँ न अब सरकारी संस्थाबाट लोनसुन गरेर आफैले गरेको छु अब चाहिँ अनुदानको लागि आउँछ भन्नुहुन्छ होइन अब फर्म दर्ता यता गर्ने यो पनि धुरी भएर अब महानगरपालिकाले फर्म दर्ता गर्न नदिने नियम रहेछ होइन अब गाउँकोले एकता नहुने त्यही भएर नि अलि आफ्नै लगानीमा अरूको ज्याला पनि गरेर भयो भने आफ्नो व्यवसायलाई चाहिँ बढाउँछु हुर्काउँछु भन्ने लागिरहेको छ।
0: 28 वर्षको हुनुहुन्छ
3: हजुर
0: बागमतीमा पनि त के गर्न सकिन्थ्यो होला गरिँदो रहेछ
3: बागमतीमा नि गर्न सकिने नसकिने त होइन अब बाख्रा पालन पनि राम्रै हुन्छ तपाईँको चाहिँ खेतीहरू पनि केराहरू हुन्छ बोट बिरुवाहरू अब उहाँ गाउँमा बुवाले हेरौँ भएको छ उहाँ नि छ नभएको त होइन तपाईँको चाहिँ 28 किसिमको पनि जग्गा छ अनि अब त्यो यता चाहिँ अब बच्चा पढाउनको लागि खासै अब इङ्ग्लिसमा कमी कमजोरी भएको कारणले गर्दाखेरि बच्चाको लागि यता
0: बच्चाहरूको भविष्यको लागि
3: हजुर
0: अनि नाफाको कुराकानी गर्न मन लाग्यो तरकारी त अघि त मैले गाई मात्रै दुध मात्रै भने के छ सबैबाट चाहिँ कति आउँछ त्यो सोध्नु पर्यो
3: तरकारी अब खासै मैले अब अलिअलि अलिअलि गरेर गरेको छु अब त्यस घर खर्चलाई धानेछ भन्नु
0: तरकारीको मात्रै घर खर्च धान्छ तरकारीले मात्रै यतापट्टिको त बचत झन्डै 50,000 महिनाको लगाउन आफै
3: राम्रोसँग तपाईँको भनौँ अब यो सिजन भनेको तपाईँको काउलीहरू अब टनेलाको व्यवस्था छ होइन अब लगानी गरेर नसकोस् भन्नुपर्छ त्यसलाई चाहिँ अब सिजन अनुसारको तरकारी लगाएर पनि मलाई घर खर्चलाई पुगेछ सर बचत यिनलाई खुवाएर रहेको बचत भनौँ न
0: बचत मात्रै कति
3: बचत मात्रै तपाईँको महिनामा तरकारी यताउति सबैले गर्दाखेरि लगभग 60-65 हजारको हाराहारी
0: हुन्छ के भन्नुहुन्छ अरूले
3: होइन त्यो गर्ने तरिका नभएर पनि हुनसक्छ होइन एक कुरो अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने अनि तपाईँको कम्पोस्ट मलहरू वस्तुको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुनसक्छ तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको के छ भने एक वर्ष त केही आम्दानी नै हुँदैन तरकारी लगाउँदा नि तपाईँको त्यो माटोमा भएको सबै अब हुनु पनि किटाणु नष्ट पारिसकिहाल्छ त्यसले अनि तपाईँको एक वर्ष मल हाल्दा अर्को वर्षदेखि चाहिँ एकदम राम्रो आम्दानी हुन्छ
0: अनि खाना उसमा कतिको सजिलो छ
3: ठिकै छ
0: राम्रै छ
3: राम्रै छ
0: त्यति समस्या छैन हामी त भन्छौँ नि नेपालमा कामको अवसर छैन विदेश जानुपर्छ विदेश गएर पैसा बचत पनि हुँदो रहेछ भनिन्छ के लाग्छ
3: मैले पनि आजभन्दा 10 वर्ष अगाडि कुरो गर्नुपर्छ है तपाईँको लगभग 68 सालतिर मैले चाहिँ पासपोर्ट बनाएर पासपोर्ट अहिलेसम्म सिरानीहरूले सोचिरहेको छु विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गर्नु भनेर मेन पावर गएँ अनि त्यहाँ साथीहरू विदेश गरेर आउने साथीहरू दोहोऱ्याएर प्रोसेसले पनि भेट्यो अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि अब मेन पावरले यति ठग्यो यसो गर्यो यो कामलाई भनेर पठायो यो काम चाहिँ यस्तो गर्नु पऱ्यो भने कसैले भने अब टोयलेटको दिनरात तपाईँको 24 घन्टा टोयलेट सोध्नुपर्ने अवस्था होइन त्यही गर्नु त यी नेपालमा फलिहाल्छ नि अनि अर्का देश गएर टोयलेटै सोध्नुपर्ने भर्खरै सोध्नुपर्ने होइन बाख्रै चराउनु पर्ने घाँसै कारण अर्का देश किन्दैन काठमै देखाउँछ नि। तपाईँको चाहिँ मसिना पाडाहरू चाहिँ तपाईँको चाहिँ 50-60 पालेर मजासँग चाहिँ विदेशमा जसरी यहाँ खटेर गऱ्यो भने यहीँबाट हुन्छ नि। तपाईँको 6 महिना मात्र पालिनु हुन्छ, पाडाबाट चाहिँ तपाईँको टेबल फाइदा हुन्छ नि।
2: गाउँमा झन गर्न सकियो भने
3: अब गाउँमा चाहिँ तपाईँ के हुन्छ, घाँसपात हुन्छ, जङ्गल हुन्छ, अब आफ्नै एरिया पनि घाँस हुन्छ। मेरै गाउँमा गर्ने हो भने यो बगेरना भैँसी तपाईँको बगेरना चाहिँ यो थारा पाडा पोहीहरू लडेर पाल्ने राम्रोसँग पाल्ने हो भने तपाईँको वर्षमा 5 लाखको आमदानी गर्न सकिन्छ।
2: मजाले अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले उहाँ भन्छ नि यो सुकुल गुन्डा, नेपालमा सुकुल गुन्डा उहाँ गएर चाहिँ के झुन्डा भन्थ्यो, एउटा त्यस्तै हो।
2: अवसर चाहिँ नेपालमा नभएको
3: नभएको होइन छ, यो गर्ने सिस्टम नभएको र अर्को कुरो सरकारको नियम नभएको राम्रो। तपाईँको अब बैङ्कहरूले कृषिलाई भनेर लोन दिए भन्छ होइन, कृषिलाई अनुदान भनेको छ, प्रदेशको अनुदान भनेको छ, अब चाहिँ बैङ्कले अब अनुदानको लागि यति दिए भनेको छ, अब सरकारी संस्था यति भनेको छ, त्यहाँ चाहिँ के छ भने तपाईँको ठुला बडा अब त्यहीभित्रका मान्छेहरूले नेताहरूले अब जसको फन्ड छैन, जसले व्यवसायकै गरे होइन, उसले अन्न ल्याएर खाइरहेछ, जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको

0: र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
1: ओमकार
0: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
1: ओमकार
0: अनि घरमा पूजा सामग्री पनि छैन भने
1: ओमकार
0: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
2: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
0: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
3: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
4: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
3: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
5: राजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ अरू टेलर सस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 9841-80-29 दमौली शाखाको लागि सम्पर्क 9807-13-425
9: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
10: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
9: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
8: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
9: होम डेलिभरीको पनि व्यवस्था छ
11: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिनसेना मोबाइल 9811411178 9855600778
12: शुक्ला गण्डकी एफएम 97.6
13: भएको थियो घरमा खानाको लागि अनि दिदीले के भन्नुभयो नि ल मम्मी यही हजुर अब बेचेर केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो घरकै किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो खास गरी अब 5-6 वर्ष भयो अब खास गरी म अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन 1-1.5 वर्ष भयो होइन नत्र हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो अहिले चाहिँ के भएको छ भने अनलाइनमा छ अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेको छौँ हामीले अब यस्तै भइरहेको छ
14: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँहरू उत्पादन गर्नुभएको थियो त्यसैलाई नै अलिकति व्यावसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउन् भन्ने सोचलाई चाहिँ तपाईँहरू सुरु गर्नु
13: हजुर हजुर यो खास गरीमा त्यही हो घरमै अब बस्दा बस्दै आएको चिज आइडिया हो अब घरमा पनि अब हामीले मम्मीले बनाएको हातको खा सबैलाई त मिठो लाग्छ नि त अब हुनुहुन्छ नि अब विदेशमा हुनुहुन्छ कोही अब तपाईँले भन्नुभयो नि पाल्पा छोडेर यहाँ काठमाडौँमा आएका हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो मम्मीले बनाएको आमाले बनाएको स्वाद चाहिँ यो डिफ्रेन्ट टाइपको प्रडक्ट हो हाम्रो चाहिँ होइन यो गालेको अचार चाहिँ होइन तर यो तरकारी सर पनि खान मिल्छ क्या अब अहिले काठमाडौँको अवस्था के छ भने

0: बिजी लाइफ छ नि त है, दाल पकायो त्यसपछि तरकारी बनाउनु पनि टाइम चाहिन्छ, त्यसको सट्टामा के गरौँ भने यही अचार हाल्यो, एक चम्चा दुई चम्चा हाल्यो भने नि मजाले तरकारीको काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ स्टार्ट गरेको हो खास गरीमा चाहिँ।
1: त्यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भएको थियो त्यसलाई नै अगाडि बढाउनु भएको कि उहाँले अन्त तालिम दिनुभयो कि कस्तो हो?
0: ए होइन होइन, यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको, कहीँबाट कुनै तरिकाको कुनै तालिम पनि लिनुभएको छैन। यो चाहिँ त्यही भएर पनि यो नयाँ डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ। हजुर, अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ, तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनुभएको होइन। आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भयो त्यसरी नै हामीले डब्बामा तपाईँको अगाडि प्रेस गरेका छौँ।
1: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छैन, बाहिर पनि वितरण गर्नुहुन्छ,
0: यहाँबाट विदेश पनि लैजानुहुन्छ होइन, उहाँ विदेशबाट मगाउनुहोस् है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ। त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु मैले।
1: अनि अलिकति म प्रोडक्टकै बारेमा पनि गइरहन चाहन्छु, कति थरी अचारहरू बनाउनुहुन्छ?
0: हजुर, हाम्रो चाहिँ अहिले के भइरहेछ नि, अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रोडक्ट छवटा आइटम छ हामीसँग, छ टिमुरको छोप, बदामको अचार, तिलको छोप, अनि तपाईँको माछाको दुईवटा आइटम छ र चिकन अचार चाहिँ हामीसँग अहिले हालै छ।
1: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि छोरी मान्छेहरू प्रायः घरभित्रै बस्नुपर्छ होइन, घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता, धेरैको मानसिकता अझै पनि त्यो छ, अहिलेको समाजमा पनि सहरमा पनि त्यस्तो छ। तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर भनौँ अचार उत्पादन गरेर बजारीकरण गर्नुभएको छ, अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएको उहाँहरू भएको छ।
0: अब यो के हुन्छ भने अहिले त्यस्तो सोचहरू त अझै पनि छ, हजुरले भने जस्तो नै अझै पनि छ। यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हामी महिला दिदी बहिनीहरू, आमाहरू, अनि भाउजूहरू, आन्टीहरू होइन, यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू, कहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउन चाहिँ अहिले बजार पनि निकै फस्टाएको छ नि त, जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले होइन। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अब उहाँ अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
1: व्यवसाय चलाइसकेपछि मान्छेले आम हेर्ने भनेको त्यसबाट फाइदा हो होइन, अनि विशेष गरी अब खाली समय सदुपयोग छँदैछ होइन, आम्दानीको कुरा गर्दाखेरि कस्तो छ?
0: यस्तो अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त त्यो त होइन, त्यो सदुपयोग मात्रै गर्नलाई त समाज सेवा गरे नि त भयो होइन। अब यो व्यापार हो, व्यापार भने अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आम्दानी छ, राम्रै छ, तर फेरि आम्दानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो होइन। त्यो चाहिँ हाम्रो चाहिँ के छ भने प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ। हामीलाई पनि हाम्रो पनि अलिकति अलिकति प्राइस त प्राइसी नै छ, किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा, त्यही भएर पनि हामी क्वालिटी भनौँ, त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ, अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ, हामीले चाहिँ त्यसै गरेका छौँ।
1: अन्दाज
0: त्यस्तै एक दुई लाख जस्तो के अरे मजाले एक दुई लाख जस्तो भइरहन्छ।
1: राम्रै हो,
0: राम्रै, एकदम धेरै राम्रो हो नि। तपाईँको
1: खाली समयलाई सदुपयोग गरेर
0: गरेर यति कमाउनु भनेको त धेरै राम्रो हो, राम्रो भइरहेछ। ट्रान्जेक्सन त अब पछि ठुलो भयो त आफै थाहा भइहाल्छ तपाईँलाई पनि होइन। अब तै पनि घरमा बसेर यसरी न्यून समय प्रयोग गरेर यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो।
1: अब म मुख्य विषयवस्तुतिर प्रवेश गर्छु। जस्तै अहिलेको समय भनेको नेपालमा बसेर 20-25 हजारको जागिर खानु भनेको ठिक होइन भन्ने मानसिकता, र सँगसँगै अहिलेको समयमा धेरै महिलाहरू पनि वैदेशिक रोजगारीमा रोमानिया, साइप्रसदेखि लिएर अरू भनौँ अलि राम्रो ठाउँहरूमा पनि गइरहनु भएको छ होइन, यसलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ?
0: कसैको के समस्या हुन्छ, कसैको आर्थिक समस्या हुन्छ, कसैको के हुन्छ भन्दाखेरि चाहिँ हामीले जसरी नि त्यो कम्पनी रेजिस्टर गर्न गाह्रो भइरहेको, अनि त्यो मार्केटिङहरू गर्न नसकिरहेको, त्यो शिक्षाको पनि अभाव पनि हुनसक्छ। अब त्यो कारणलाई लिएर चाहिँ अब सबै सरकारले गर्नुपर्छ भन्ने त म भन्दिनँ, भयोभरको कुरा सबै सरकारले गरेर हामीले गर्ने के होइन, त्यो कुरा चाहिँ अब त्यतातिर चाहिँ नजाउँ होइन। अब के हुन्छ भने मैले अघि पनि भने अनुसार अब यस्तै कतिपय महिला उद्यमीहरूले अहिले उद्यमी महिला सङ्घहरू आउनु भएको छ, उहाँहरूले तालिम दिनुहुन्छ, तालिममा लिन जाने होइन, अब विदेशै जाऊ नजाऊ त म हुन सक्दिनँ होइन, तैपनि अब यस्ता तालिमहरूमा जाने, सहभागी लिने, होइन अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। मेरो दिदी र मेरो मम्मीले पनि खास गरीमा तालिम लिनुभएको त होइन, तैपनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलि राम्रो आमदानी गरौँ भन्ने सोचले स्टार्ट गर्नुभएको। अब यहाँ भएका महिला दिदी बहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आशा गर्दछु।
1: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन, तर जस्तो आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन, अलिकति स्केल हेर्दाखेरि ठुलो सानो हुनसक्छ, तर छन चाहिँ छ,
0: धेरै छ धेरै छ। तपाईँको हेर्दै जानुहुन्न, अब भनिन्छ नि अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो, किन हाम्रो घरमै पनि बुवाले चलाउनुहुन्न, हाम्रो कसले चलाउँछ त, मम्मीहरूले चलाउँछ घर पनि होइन। अब त्यही हो कि अब हाम्रो दिदी बहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो, त्यही अनुसारको शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन। अब त्यसको लागि चाहिँ के गर्नुपर्छ, त्यही हो कि अब तपाईँको कम्युनिकेसन भएन, तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन, कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है। त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडा वडामा गएर त्यही गर्यो भने चाहिँ पक्कै पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल त कति छ कति छ भन्ने मलाई पुरै विश्वास छ।
1: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने बाटो देखाइदिनु पर्यो,
0: त्यो बाटो त्यो मार्ग प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ त्यो चाहिँ म सरकारसँग पनि फेरि आह्वान गर्दछु होइन, त्यो आग्रह गर्दछु कि अब सरकारको काम त त्यति हो नि त होइन, अब मार्ग प्रदर्शन गरिदिनु, यसरी गरिदिनुहोस् है, यसरी जानुपर्छ है भनेर त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आशा छ।
1: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका निरज अर्याल। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेश नै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी, आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन्। यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नै व्यवसाय शुरू गरेका छन्। यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै बाध्यात्मक वैदेशिक रोजगारीलाई पनि केही हदसम्म कम गर्न सहयोग पुगेको छ। अब तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दरसँगको कुराकानी सुनौ।
2: नमस्ते, धन्यवाद पनि। यो चाहिँ हाम्रो कस्तो भने एक गुठी एक तालिम अन्तर्गत हामीले वडाबाट पाएको तालिम हो यो चाहिँ, खासमा 23 वडाबाट हामीले पाएको तालिम। यसमा पनि मुख्य टार्गेट भनेको हाम्रो महिलाहरूलाई नै, जुन चाहिँ 40 वर्षभन्दा पनि माथिको, जुन चाहिँ अब निष्क्रिय भएर बसेको भनौँ न, एउटा पढेर पनि काम नगरिकन घरमा एउटा गृहिणीको रूपमा बसेको हरूलाई चाहिँ टार्गेट गरेर उनीहरूले पनि केही आय आर्जन गरोस्, सिपमूलक कामहरू गरोस् भन्ने उद्देश्यले जुन वडाबाट हामीले ट्रेनिङ दियो त्यो चाहिँ एकदमै महत्वपूर्ण लाग्यो। हामी महिलाहरू यति एकजुट भयौं कि कस्तो भने एउटा टोलमा बसेर पनि हामी कस्तो भयौं भने आफू भन्ने नै नचिन्ने अवस्थामा पुगिसकेका थियौं। अहिलेको एकदमै व्यस्तताको कारणले गर्दाखेरि आफू व्यस्त भयौं, आफ्नो छिमेकीहरू आफ्नो परिवारहरू नै को जस्तो हुने अवस्थामा पुगेको अवस्थामा यो वडाबाट तालिम दिएर कस्तो अनुभव गरेँ भने मैले हामी चाहिँ एकजुट हुन पायौँ, हाम्रो परिवारहरू अहिले चाहिँ संगठित भयौँ, हामी चाहिँ बलियो भयौँ भन्ने एउटा फिलिङमा चाहिँ उत्पन्न भयो। केही काम गर्नलाई पनि प्रोत्साहन मिल्यो कि एउटा हौसला, एउटा आत्मविश्वास, एउटा चाहिँ मैले गर्न सक्ने रहेछु साथ पायो भने एक्लै हुँदाखेरि भन्दा पनि एउटा समूहगत काम गर्दाखेरि पनि धेरै आत्मविश्वास हुने रहेछ र काम गर्न हौसला पनि उत्पन्न हुने, आँत पनि आउने रहेछ कि। इन्भल्भबाटै सुरु गरेको यो पनि नेपाली कागजको एउटा चाहिँ नेपाली भएर हाम्रो स्वदेशी प्रडक्टलाई चाहिँ प्रोत्साहन गरौँ, एउटा प्रमोटन गरौँ भन्ने हिसाबले हामीले अगाडि बढेको। ट्रेनिङ त धेरै नै लिइसक्यो, धेरैले लिइसक्यो होइन, तर यो नेपाली प्रडक्टलाई, नेपाली कागजलाई हामी सबै नेपालीहरूले किन नचिनौं, यो इन्डियाबाट चाइनाबाट आएको इन्भल्भहरू मात्रै हामी किन युज गरौँ। अहिले चाइना हामीले हरेक घरमा एकदमै आवश्यक भनेकै नेपाली खाम त्यसमा पनि हामी नेपालीहरूले किन विदेशी युज गर्ने त, हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले प्रयोग बनाएको प्रडक्टलाई किन प्रोत्साहन नगरौं, यसलाई प्रमोदन किन नगरौं भन्ने उद्देश्यले नै हामी अगाडि लागि परेको। गर्दा गर्दा हामीले लिएको ट्रेनिङ भनेको इन्भल्भ ब्याग मात्रै हो भन्दाखेरि हामी आफैले लागेर चाहिँ अहिले हामीसँग प्रडक्टहरू छ, नोटबुकदेखि लिएर यो एकदमै राम्रो यो काठको जस्तै देखि नै टिकी झासम्म पनि हामीले फ्रेमको रूपमा बनायौँ। यो चाहिँ अहिले एकदमै डिमान्ड भएको, त्यसमा पनि ग्रेटिङ कार्डहरू छ, किचियनहरू छ, अझ भन्ने हो भने चाहिँ इयररिङ छ, जुन इयररिङ चाहिँ हामीले ल्यामिनेट गरेर बनाएको त्यो वाटर प्रुफ वाटर प्रुफ गरेर बनाएको एकदमै कडा, अहिले फेसनेबल टाइममा चाहिँ एकदमै धेरै रुचाइदिएको यो प्रडक्टहरू चाहिँ धेरै नै गएको हामीले अनुभव गरेका छौँ। अहिले योसम्ममा धेरै नै हाम्रो बिक्री भयो र यो हामीले प्रोत्साहन यो अझ स्टलहरू राखौँ भन्ने कुरा नै कस्तो भने धेरैले रुचाइदियो कि धेरैले मन पराइदियो। अब यसरी भनिरहँदाखेरि हामी नेपाली दाजुभाइहरूले पनि यो खामलाई चाहिँ धेरै नै मन परायो कि हामीले चाहिने यो हो भन्ने किसिमले चाहिँ धेरै नै हामीले बेच्यौँ यो चाहिँ। त्यही भएर पनि हामी लागि परेको यसलाई चाहिँ एउटा सबै नेपालीहरूको घरमा पुगोस् खाम मात्रै भए पनि भन्ने उद्देश्यले नै गरेको हामीले।
1: विशेष गरी एउटा ओडाले चाहिँ महिला समूहहरूलाई तालिम सिकाएर त्यसलाई चाहिँ आय आर्जनसँग कसरी सदुपयोग गर्न सकिन्छ, विशेष गरी महिलाहरू भनेको हाम्रो समाजमा अझै पनि घरभित्रको काम मात्रै गर्ने होइन सीमित रहने भन्ने एउटा मानसिकता छ, त्यसलाई चाहिँ ओडाले चाहिँ आय आर्जनसँग जोड्दियो र अलिकति अगाडि बढ्नुपर्छ भनेर प्रोत्साहन गर्यो।
2: त्यो चाहिँ ओडाले हामीलाई एकदमै प्रोत्साहन गरेको हो, साथै हाम्रो टोलमा हाम्रो जुन गुठीले पनि महिलाहरूलाई अहिले किन चाहिँ चुप्लाएर बस्ने हामी होइन सबैजना मिलेर अगाडि बढौँ भन्ने उद्देश्यले नै सिकाएको हो, त्यसलाई पनि हामीले युज गरौँ त्यसलाई सदुपयोग गरौँ भनेर नै यसरी लागि परेका छौँ। अब वडाले पनि हामीलाई दिएको हो स्टलहरू राख्नको लागि मौका दियो, ट्रेनिङ लिएर मात्रै पनि पुग्दैन, एउटा आउटलेट पनि हुनु पर्यो नि, अब बनाएर सिकेर मात्रै घरमै मात्रै छुपार्नलाई त के गर्ने होइन। त्यही भएर अब वडाबाट यो महानगरले चाहिँ हामीलाई मौका पनि दिएको हो किनभने हरेक ठाउँमा स्टलहरू राख्न दिएर हामीले बनाएको कुरालाई अब बजारसम्म पुर्याउने एउटा माध्यम बनाइदिनु भयो, त्यसको लागि चाहिँ धेरै धेरै खुसी पनि लाग्छ र उहाँहरूलाई प्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। सबै कुरा चाहिँ
1: हाम्रो समूहमा चाहिँ अहिले तीनजना हुनुहुन्छ यहाँ होइन, कतिजना हुनुहुन्छ
2: जम्मा 14 जनाको समूह,
1: 14 जना महिला हाम्रो एउटै वडाको सबै
2: एउटै वडा
1: 14 जना सबैले इन्भेलपदेखि लिएर डायरीदेखि लिएर विभिन्न प्रकारका सामग्रीहरू बनाउनुहुन्छ,
2: कागजको सामानहरू अहिले सकेसम्म हामीले चाहिँ धेरै योभन्दा पनि अझ अगाडि बढ्ने कि भन्ने सोचमा छ। हामीले बनाएको त इन्भलप र ब्याग मात्रै हो, अब त्यसमा पनि बक्सहरू यो प्याकिङ गिफ्ट प्याकिङ बक्सलाई चाहिँ मेन इम्पोर्टेन्ट दिएको छौँ, अहिलेको आवश्यकता म थाहान्छु त्यसलाई चाहिँ। धेरैले कस्तो छ भने अहिले गिफ्ट दिने भयो त्यसमा चाहिँ त्यसमा पनि एउटा के व्यस्तताको कारणले गर्दाखेरि आफूले प्याकिङ गर्न नभ्याउने, अनि अहिलेको फेसन कस्तो भयो भने राम्रो प्याकिङ होस् तर सामान पनि राम्रो होस् त्यो एकैचोटि सजिलो उपलब्ध होस् भन्ने सबैले चाहन्छ, त्यसको लागि चाहिँ बक्स प्याकिङहरू हामीले अहिले यो मेनली चिजको लागि अनि श्रावण सङ्क्रान्तिको लागि यो जुन केटीहरूको लागि आवश्यक सामानहरू गिफ्ट दिने चलनहरू छ त्यो गिफ्ट प्याकहरू हामीले चाहिँ बनाउने यो टार्गेट राखेको छौँ। एउटा बक्समा चाहिँ आवश्यक सामानहरू चुरा धागो अनि त्यसरी एउटा चाहिँ मिठाई अनि एउटा चाहिँ जे भए पनि गिफ्ट एउटा र एउटा चाहिँ ह्यान्ड रिटर्न एउटा ग्रिटिङ कार्ड्सहरू पनि राखेर त्यो प्याकिङ गर्ने पनि हामीले सोच राखेर अहिले बनाएको पनि छौँ र त्यो एक्सपोमा हामीले राख्ने पनि गरिरहेछौँ। अहिले
1: कस्तो राम्रो काम गरिरहनु भएको रहेछ, अब महिला गृहिणी मात्रै होइन अहिले अब चाहिँ महिला व्यवसायहरू व्यवसायी भइसक्नु भएको छ, दर्ता गरिसक्नु भएको छ कि छैन?
2: अहिले हाम्रो कस्तो छ भने गुठी अन्तर्गत चाहिँ दर्ता भइसक्यो, गुठी चाहिँ गुठीको अन्तर्गतबाट नै हामीले चाहिँ त्यसको उपसमिति भनेर चाहिँ दर्ता गरेका छैनौँ, उपसमितिको रूपमा नै गुठी अन्तर्गत नै हामी चलाइरहेका छौँ, अहिलेसम्म चाहिँ दर्ता चाहिँ भएको छैन।
1: यसरी व्यवसायमा जोडिसकेपछि एकजना महिलालाई गृहिणीलाई चाहिँ के फाइदा हुँदो रहेछ?
2: अब सबभन्दा महत्वपूर्ण त कस्तो भने यो समय अनुसार हामी हिँड्न सक्यौँ है, एउटा घरभित्र मात्रै थुनिएनौँ र बाहिरको वातावरणमा आएर अहिले कसरी हामी अगाडि बढ्ने समयसँग भन्ने कुरा पनि हामीले सिक्यौँ। यो चाहिँ एकदमै आवश्यक आजको समयमा, सबैजना चाहिँ घर गृहस्थीमा मात्रै बसेर हुँदैन भन्ने सोच पनि छ, तर त्यसलाई अगाडि कसरी बढ्ने त भन्दाखेरि हामीलाई एउटा मौका चाहिने र त्यो मौका हामीले पाएका छौँ, त्यसलाई चाहिँ हामीले किन त्यतिकै खेर फाल्ने? अब हामी बाहिर निस्किसक्यौँ भने हामी व्यवसायको रूपमा नै किन नजाने? यो चाहिँ अति नै आवश्यक छ अहिलेको समाजको लागि। एकजनाले मात्रै कमाएर हामीले घर परिवारमा पाल्ने भन्ने पहिलाको सोचाइ छ, त्यो चाहिँ एकदमै गाह्रो भइसक्यो अहिलेको लागि। त्यही भएर जति पुरुषहरूले गर्ने हो त्यो महिलाहरूले पनि गर्न सकिन्छ र घरको लागि गर्नुपर्छ पनि, र त्यही सोचले पनि हामी अगाडि बढेका हौँ। कस्तो भने आर्ट भएको ठाउँमा, प्रमोसन भएको ठाउँमा, अब इन्टरनेसनल क्लबमा त्यस्तो त्यस्तो ठाउँमा भयो भने चाहिँ हुन्छ 50,000 एक दिनमै गर्नेहरू पनि छ, सामान हेरेर जान्छ 50,000 लाखौंसम्म पनि गर्नेहरू छ, किनभने त्यो गोल्ड प्लेटेड सामानहरूमा त एकदमै धेरै गएको थियो। हामीले इन्टरनेसनल क्लबमा पनि राख्यौँ, राख्दाखेरि पनि अब एक दिनमै 50,000 भनेको नर्मली हुन्छ।
1: तपाईँहरूले त एउटा उदाहरणीय काम गरिरहनु भएको छ नि त, एउटा पालिकाको ओडाले तालिम दिएर यसरी व्यावसायिक तरिकाले चाहिँ 1 वर्ष पुग्न लागेको छ, अझै राम्रो गर्न सकिन्छ होला भन्ने तरिकाले लागिरहनु भएको छ। वैदेशिक रोजगारीमा जाने महिलाहरू हुनुहुन्छ होइन, जसले चाहिँ यहाँ अवसर छैन भनिरहनु भएको हुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
2: उहाँहरूलाई चाहिँ म के भन्छु भने म विदेश जानेहरूको जानेमा चाहिँ विरोधी नै हो, म छोराछोरीलाई समेत मैले पठाएको छैन। अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। हामी उच्च शिक्षाको लागि अवश्य नै जानुपर्छ, तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त होइन? हाम्रो अब नयाँ पिँढीहरू आउँछ भने सबैजना यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त होइन? त्यो सोचले पनि हामी चाहिँ यहीँ बस्नुपर्छ, हामीले केही गर्नुपर्छ भन्ने छ। अहिले यो जुन अब यो वडाहरूले नगरपालिकाहरूले जुन यस्तो कामहरू गरिरहेको छ यसले गर्दाखेरि कस्तो भने रोजगार स्वदेशमा नभएको होइन, छ गर्यो भने मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। रोजगार नभएको होइन, मेहनत हामीले गर्न सक्नु पर्यो, मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
1: हामी अल्छी भएको हो त्यस्तो है?
2: सो अवश्य नै अल्छी भएको, विदेशको तुलनामा हामी नेपालीहरू अति नै अल्छी हौ, अल्छी नै भन्छु म। हामी मेहनती भए पनि रोजगारी नभए होइन हाम्रो देशमा हामी धेरै गर्न सकिन्छ।
1: उहाँ हुनुहुन्थ्यो पालिकाले दिएको तालिम पछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दर। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौ। नेपाली समाजमा अझै पनि महिलाहरूलाई घरभित्रै वा सुरक्षित जागिरमा मात्रै सीमित राख्ने सोच कतै न कतै जीवितै छ। तर पछिल्लो समय महिलामा पनि केवल पैसा कमाउने माध्यम मात्र होइन, बरु आत्मसम्मान र स्वतन्त्र बन्ने धेरैको चाहना छ। कार्यक्रमको अबको भागमा विदेशी नै बाहना होइन स्वदेशमै अवसर खोजौ भन्ने उद्यमी ललिता भण्डारीको अनुभव सुनौ।
3: नमस्कार,
1: के छन् तपाईँसँग प्रोडक्टहरू?
3: मसँग त यो ह्यान्डमेड क्यान्डलहरू, जसमा चाहिँ सेन्टेड क्यान्डलहरू पनि पर्छ, अनि यो डेकोरेसन आइटमहरू छ।
1: कति सरी प्रोडक्टहरू बनाउनुहुन्छ? त्यो एउटा फुल पनि राख्नु भएको छ, त्यो पनि आफैले बनाउनु भएको?
3: यो चाहिँ मैले त्यो भातको लागि चाहिँ राखेको, यो चाहिँ मैले उताबाट किनेको हो। मैले चाहिँ त्यही डेकोरेसन आइटम अब जे जे नयाँ ट्रेन्डिङमा छ त्यो चाहिँ बनाउँछु। अनि सेन्टेड क्यान्डलहरू छ, अनि नर्मल क्यान्डलहरू पनि हुन्छ,
1: आउने क्यान्डलहरू। अनि यसको सोच चाहिँ कसरी आयो तपाईँलाई यो गर्नुपर्छ भनेर चाहिँ?
3: अब म चाहिँ पहिला चाहिँ अब जब गर्थेँ होइन, अब जब पनि अब खासै गर्न मन लागेन कि, अब आफ्नो केही गर्नुपर्छ भन्ने सोच चाहिँ आयो। त्यसैले चाहिँ मैले चाहिँ यो क्रिएटिभ चिजहरूमा चाहिँ मलाई इन्ट्रेस्ट भएको भएर चाहिँ होइन, यति त म पनि गर्न सक्छु भन्ने लाग्यो कि। मैले चाहिँ युट्युबहरूबाट यसो हेरेर आफूले चाहिँ ट्रेनिङ पनि लिएको होइन, यदि त म पनि गर्न सक्छु घर बसी बसी भन्ने जस्तो फिल भयो अनि मैले गरेको।
1: अर्काको जागिर खानुभन्दा आफ्नो पेसा व्यवसाय गर्यो भने गर्न मन लागेको बेलामा गर्न पाइयो, होइन मन लागेन भने त्यसलाई अलिकति ग्याप गर्न पनि पाइयो, त्यही सजिलो भयो।
3: हजुर हजुर।
1: कति वर्ष भयो भन्नुभयो गर्न?
3: मैले पोहोर तिहारलाई टार्गेट गरेर चाहिँ सुरु गरेको,
1: अनि सात आठ महिना, अनि सात आठ महिनाको अवधिमा व्यवसाय नै भन्नु पर्यो होइन, कतिको सन्तोषजनक छ कस्तो छ?
3: सन्तोषजनकै छ, यो त आत्मसन्तुष्टिको कुरा पनि हो होइन, आफ्नो मनपर्ने व्यवसाय गर्न पाउनु चाहिँ मलाई चाहिँ एउटा सेल्फ सेटिस्फ्याक्सन चाहिँ भएको छ। अब त्यो चाहिँ अब एकदम स्टार्टिङ फेज भएको भएर अब सिक्दैछु होइन, हुन्छ होला भन्ने आशा छ कि। हजुर
1: हजुरको उमेर कति मैले सोधेँ?
3: मेरो अब 35 प्लस भनौँ।
1: 35 प्लस हुनुहुन्छ। अनि पहिला कति वर्ष अरूको जागिर गर्नुभयो?
3: गरेँ, थुप्रै गरेँ। मैले त सोसियोलोजीमा मास्टर्स गरेको,
1: सोसियोलोजीमा मास्टर्स गर्नुभएको थियो,
3: अनि सिडिओ कार्यालयमा कम्प्युटर अपरेटरको रूपमा पनि काम गरेँ धेरै वर्ष, अनि त्यो करारको थियो, अनि त्यो अब त्यो करारको जागिर गरिराख्नु भन्दा मैले निस्केको हो कि।
1: के फरक हुँदो रहेछ दिदी? मैले अघि भन्न चाहिँ भने मैले आफूलाई लागेको कुरा होइन, आफ्नो जागिर गर्दा, आफ्नो पेसा व्यवसाय गर्दा र अरूको गर्दाखेरि चाहिँ?
3: अब आफ्नो व्यवसाय गर्दाखेरि चाहिँ अब आफ्नै मनले गर्न पाइयो, अनि अरूको दबावमा, अरूको नियन्त्रणमा गर्नु परेन होइन, आफ्नो स्वइच्छाले गर्न पाइयो।
1: अनि तपाईँ मास्टर्स स्नातकोत्तर गरेको मान्छे होइन, अनि जुन हाम्रो अझै पनि यो स्टेरियो टाइपको सोसाइटी छ नि, पहिलाको मानसिकता महिलाहरू सीमित हुनुपर्छ, बााउन्ड्री लाइन अलिकति चेन्ज चाहिँ भएको छ, तर अझै पनि कहीँ कतै काठमाडौँमा पनि छ, गाउँतिर त त्यो अझै समस्या अझै पनि छ, अलिकति फेरिएको हो कि कस्तो हो
3: यो? अहिले चाहिँ पहिलाभन्दा चाहिँ धेरै फेरिएको छ होइन, अब महिलाहरू चाहिँ अब घरमै सीमित भएर बस्नुपर्छ भन्ने धारणा चाहिँ अलिक बिस्तारै बिस्तारै हट्दैछ होइन। म पनि त्यही हो, सानैदेखिबाट केही गर्नुपर्छ, केही गर्नुपर्छ, केही गर्नुपर्छ, आफैले केही गर्नुपर्छ भन्ने धारणा बनाएर हिँडेको मान्छे हो होइन। अब केही वर्षदेखि जब पनि गरेँ होइन, अब त्यो जबमा चाहिँ अलिक के भयो मिल्यो नमिल्यो अब चित्त बुझेन, अनि आफैले केही गरौँ भन्ने सोच अहिले अलिक बढ्यो। अब
1: अहिले चाहिँ एकदम सन्तुष्ट मिलिरहेछ?
3: हजुर, सन्तुष्टि छ। अब यसमा पनि केही एड गरौँ कि, फुड प्रडक्टहरू अलिक यसो हिँड्दै जाँदा चाहिँ मलाई फुड प्रडक्टहरू चाहिँ अलिक बेसी गएको जस्तो देख्छु क्या, म जहाँ जाँदा पनि अब यसमा केही एड गर्न सकिन्छ कि भनेर सोच्दैछु।
1: व्यवसाय दर्ता गरिसक्नु भएको छ कि?
3: व्यवसाय दर्ता त अहिले गरेको छैन, अब गर्ने प्रोसेसमा छु, स्टार्टिङ फेज हो होइन, अब गर्दैछु बिस्तारै।
1: हुन त यो अलिकति अप्ठ्यारो होला तपाईँलाई होइन, कति कमाउनुहुन्छ भन्न सोद्धाखेरि यति उति भनेर चाहिँ अलिकति भन्न धक पनि लाग्ला, तर एउटा व्यवसाय गरिसकेपछि मान्छेले हेर्ने भनेको अलिकति आमदानी पनि हो, कति जति हुँदो रहेछ?
3: हुन्छ, चित्त बुझ्दो हुन्छ,
1: ठ्याक्कै यति भन्नु भन्दिनँ चाहिँ म भन्नु मिल्दैन, झन्डै राम्रो हुँदाखेरि यतिसम्म आफूले खटाए अनुसार चाहिँ यतिसम्म र कम खट्दाखेरि चाहिँ यतिसम्म भन्न भनिदिनु भए पनि सजिलो हुन्छ।
3: त्यही अब मतली जागिरको तलब चाहिँ निस्किन्छ भनौँ न, त्यसमा चाहिँ आफू सेल्फ सेटिस्फेक्सन पनि त हुन्छ नि त, आफूले अब मनमा लागेर गर्न नगर्दा पनि पाइयो होइन, अब गर्नै पर्छ भन्ने जवाब पनि भएन होइन, त्यस आफ्नो मेहनत चाहिँ निस्किन्छ भनौँ न।
1: 30-40 हजारसम्म
3: हजुर आउँछ,
1: बढी खट्यो भने त्योभन्दा बढी पनि आउनु
3: हजुर आउँछ।
1: एउटा प्रश्न दिदी, जस्तै एकजना महिला भइकन होइन मान्छेले आय आर्जन गरेको भन्ने कुराहरू जोडिन्छ त्यसमा होइन, पैसा कमाउँदाखेरि समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ महिलालाई?
3: अब समाजले भन्दा पनि आफैलाई पनि त्यो पैसा भएपछि अलिकति एउटा अर्कै फिल हुन्छ कि, एउटा आत्मसम्मानको कुरा पनि हुन्छ होइन, अलिकति एउटा पावर, अलिकति मन लागेको चिजमा आफूले खर्च गर्न पाउने भयो, एउटा स्वतन्त्रता पनि त भयो नि त, सीमितमा बाँधिएर बस्नु परेन होइन, समाजले भन्दा नि आफूलाई नै हुन्छ कि त्यो, समाजले त अब भन्छ नि होला है, तर आफूलाई नै सेटिस्फ्याक्सन चाहिँ हुन्छ क्या त्यो कुराले।
1: तपाईँ विद्यार्थी जीवनमा पढिरहँदाखेरि वैदेशिक रोजगारीमा अथवा म विदेश जान्छु भन्ने सोच आयो कुनै बेला समयमा?
3: कहिले आएन मलाई, त्यो विदेशको रहर चाहिँ कहिले भएन, मेरो हस्बेन्डसँग झगडा परिकार नि त्यही हो, उहाँले चाहिँ जहिले पनि प्रोसेस गरौँ गरौँ गरौँ भने मलाई चाहिँ मनै
1: किन दिदी
3: खै मनै लागेन मलाई, अरूको त्यो देशमा गएर रमाउनै मन लागेन।
1: त्यो अवसर छैन भन्छन् नि, त्यो साँचो हो तपाईँको लागि?
3: होइन अवसर छ, अहिले त झन् धेरै चिजमा जे गरे पनि छ कि, अहिले चाहिँ अवसर धेरै, अहिले झन् एकदम खुल्ला भएको छ कि, महिलाले गर्न चाहने हो भने चाहिँ होइन, इच्छा छ भने चाहिँ, विल पावर छ भने चाहिँ जे पनि गर्न सकिन्छ।
1: अनि विदेश चाहिँ किन गएका होला नि त महिलाहरू? अहिले त जुन पुरुषहरूको दाँजोमा चाहिँ लगभग उस्तै हाराहारी नै छ होइन, विशेष गरी यो केयर टेकिङहरूमा अनि हस्पिटलहरूमा अब नर्सहरू पनि गइरहनु भएको छ धेरै ठाउँ, किन जानुभएको होला जस्तो लाग्छ?
3: अब कतिलाई त अब बाध्यता पनि होला होइन, र अहिले त धेरै जस्तो ट्रेन्ड क्या, ट्रेन्ड फलो गर्नेको रूपमा पनि गइरहेछन् होइन, अनि आफूसँग जे छ त्यसमा अब सन्तुष्ट नहुन सक्नेको कारण पनि हुनसक्छ क्या, त्यो अलिक छिटोभन्दा छिटो अलिक धेरै नै हजुर त्यही
1: यहाँभन्दा अब यहाँको वातावरण मान्छे सहज हुन सक्यो, बाहिर चाहिँ राम्रो होला होइन, अरूको देखेर
3: हजुर
1: के भन्नुहुन्छ तपाईँ जुन वैदेशिक रोजगारीमा जानेहरू महिलाहरू विशेष गरी होइन, महिला भइकन के भन्नुहुन्छ?
3: अब नेपालमा पनि राम्रो अवसर छ होइन, गर्न सक्ने हो भने आफ्नो इच्छा चाहिँ केमा छ होइन, त्यो आफ्नो इच्छा आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, अनि सुरु गर्ने आफूले जे जस्तो अवस्था छ, जस आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या, अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, आफूसँग अहिले जे छ त्यसबाटै सुरु गर्ने क्या, अब मसँग पनि अब राम्रो क्यामेरा मोबाइल छैन फोटो खिच्नलाई होइन, अब त्यो राख्नुपर्छ नि त मिडियाहरूमा, अब मैले जे छ आफूसँग त्यहीबाट स्टार्ट गरेको हो क्या, मसँग धेरै पैसा भएर स्टार्ट गरे नि होइन, मसँग त्यो अब त्यो भिडियो बनाउनलाई धेरै सामग्रीहरू पनि छैन कि, आफूसँग जे साधन छ त्यसैबाट स्टार्ट गरेर अघि बढेको हो कि,
1: आफ्नो अवसर
3: बाना चाहिँ आफूले खोज्नु भएन कि, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो कि,
1: आफ्नो अवसर आफै सृजना
3: गर्नु। हजुर हजुर त्यही भन्छु।
1: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी ललिता भण्डारी। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा र सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्दै तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गिवाली पनि विदा माग्छु। नमस्कार।
4: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
5: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
4: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
5: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
4: दुलैगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ शुरू भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
6: फोन 0654140056, मोबाइल 9850603412 र 9860806615।
5: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
7: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
8: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
9: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
10: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
9: पढाइ हुने विषयहरू
10: विज्ञान तर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
9: फारम बुझाउने अन्तिम मिति
10: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
9: अन्य जानकारीको लागि
10: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 0165827 98 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
9: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
10: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
9: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
10: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
9: सम्पर्क
10: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा।
9: फोन नम्बर 0168 578053 र 525715।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
12: हाम्रा विशेषताहरू
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
12: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
11: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
12: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई GPA को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565714479 र 9850062065।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: लामी छाने अर्को हप्ता नयाँ दिल्ली जाँदै प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिपले बर्खे खोला सड़क खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक। ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण। आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि अर्को हप्ता जेठ 18 नयाँ दिल्ली जाँदै हुनुहुन्छ। लामिछाने 3 दिने औपचारिक भ्रमणको लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको हो। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनैतिक तनाव बढ़िरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झण्डै 2/3 बहुमत ल्याएको रासोपाले बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ। प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ। यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नु भएको हो। रासोपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मीडियाले पनि चासो देखाएका छन्। भ्रमणको क्रममा लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री सहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ। लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनु भएको छ। हिजोको मन्त्री परिषद बैठकपछि उहाँले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो। अहिले बिहान देशका धेरै जसो ठाउँमा घाम लागे पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। चितवन, तनहुँ, लमजुङ, धादिङसहित काठमाण्ड उपत्यकामा दिउँसोपछि र बेलुका पानी पर्ने सम्भावना छ। हावाहुरी चल्न सक्ने सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको पछिल्लो 24 घण्टामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बाहेक प्राय सबै जिल्लामा पानी पर्यो। आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने अनुमान छ। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। यसैबीच रौतहटमा हावाहुरीले घर भत्किँदा एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलकी 35 वर्षीय फूलकुमारी देवी को हुरीली भत्केको घरले थिचिँदा ज्यान गएको जिल्ला प्रहरीकारले रौतहटले जनाएको छ। घाइते वहाँको उपचारको क्रममा गैराती गरूडामा रहेको बेटर नेपाल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरीकारलेका निमित्त सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिनुभयो। हुरीले घरको टाइलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किएको हो। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खेखोला सड़क खण्डको पुनर्निर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खेखोला सड़क खण्डमा पर्ने 3.2 किलोमिटर सड़क खण्डको पुनर्निर्माण शुरू भएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 साल असोज 12 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली गरी झण्डै 30 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। पिपले बर्खेखोला सड़क खण्डको जापानको सिमिजु कर्पोरेशनले निर्माणको जिम्मा लिएको हो। योगेशका अनुसार जापानले 2.80 अर्ब एन अनुदान दिने गरी 2082 कार्तिक 13 गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू भएको हो। यसअघि जाइका टोलीले पूर्व तयारी स्वरूप क्याम्प बनाउने अस्थायी बाटो बनाउने लगायतका काम गरेको छ। यो समेत गरी अहिले बीपी राजमार्गको क्षतिग्रस्त सड़क चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीनवटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित तीनवटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल एमुना बहुउद्देश्यीय सहकारी सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकोले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
3: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सिराकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरोजु बढ़ने समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त हुने, सरूवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा हाजिर नहुने, जनप्रतिनिधिसँग समन्वय नगर्ने, सुशासन विपरीतका गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने, निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्नेछ। साथै खटिएका कर्मचारीलाई प्रक्रिया नपुगेका, कानून विपरीतका कार्यको भुक्तानी गर्न दवाब दिने, कर्मचारी नियुक्ति, इन्धन वितरण, अतिथि सत्कारका काममा ठूलो खर्च हुने, भुक्तानी गर्नुपर्ने जस्ता दवाबमा राख्ने समस्याको समेत अध्ययन गर्नेछ। समितिले समस्या समाधानको लागि विभिन्न उपसमिति तथा कार्यसमूह गठन गरी काम गर्न सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डे 58 करोड़ बक्यौता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गतेभित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डे 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो। बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकोले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्यल छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। अमेरिका र इरानबीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आउनु भएको छ। अब खेल खबर। घरेलु टोली नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा इरानसँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबडहल त्रिपुरेश्वरमा हिजो भएको समूह चरणको अन्तिम खेलमा इरानले काजकिस्तानलाई 3-0 सोझो सेटमा हरायो। यो नतिजासँगै सेमी फाइनल समीकरण पनि पूरा भएको हो। लगातार तेस्रो जीतसँगै समूह बीको इरान अपराजित रहँदै विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। समूह बीको इरानले समूह एको उपविजेता नेपाल र समूह एको विजेता भारतले समूह बीको उपविजेता काजकिस्तानसँग सेमी फाइनलमा पर्सि बिहिबार खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिप्ले बर्खे खोला खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक। ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण। आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 98565391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
7: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
6: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
8: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल पत्तै छैन है तिमीलाई?
9: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: सुन सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगोडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
21: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
22: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
29: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
28: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
30: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
29: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
31: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
30: ओम एम आभूषण सुनचाँदी दोकान।
28: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058 0008।
32: शुक्ला गण्डकी एफएम 97.6।
33: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
34: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
33: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। म रिमा हाम्रेस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो कार्यक्रमलाई प्रायोजन गर्नु भएको मेलाभूषण संसारी उद्योगले दुलेगौड़ामा रहेको छ। घटना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकस्मिक विज्ञानका गरगणाहरू र संसार कथा राखिएका गरगणाहरू नामपोल प्रणालीद्वारा नापिएका छापाउला सुनका गरगना र आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचार उद्योगमा गएर रुकाका साथ गरगनाको कारोबारी गर्न सक्नुहुनेछ। आज भने हामी रहेका छौं मंगलबारको बसाईमा। मंगलबारको बसाईमा तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौ। तपाईँहरू फोन गर्न सक्नुहुनेछ 9842 11 66 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोककार आफ्नै आवाजमा गुनगुनाउन सक्नेछ। विशेष आज तपाईँको आवाजमा सुमधुर लोककारहरू चाहिँ सुनाइदिनु भएको छ। फोन गर्दै गर्नु राम्रो रूपमा खुल्ला रहेका छ। र मौसमको कुराकानी गर्नुपर्दा आज बिहानैबाट एकदमै झलमल्ल घाम लागिसकेको छ है। एकदमै घमाइलो रमाइलो भइसकेको छ बाहिर। तपाईँ पनि हाम्रो कामहरूमा नै व्यस्त हुनुहुन्छ होला, जय गर्दै हुनुहुन्छ, हाम्रो कामहरूमा ध्यान दिएर गर्नुहोला, सदस्य हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, हाम्रो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँको माझमा कार्यक्रममा पहिलो लोक सांगीतिक उपेशहरू यो सुमधुर भाकाले कार्यक्रमको दैलो गाड्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। यसमा आवाज रहेको छ मदण्डकाल शान्तिश्री परियार र बद्री सापकोटाको आवाज रहेको छ। यसलाई सदा बद्री सापकोटाको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार होस् यो सुमधुर भाका।

हजुर, यो सुमधुर वार्ता मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्न सक्नुहुन्छ 9942 99 0669 36611 को माध्यमबाट तपाईँको कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकपाकार आफ्नो आवाजमा गुनगुनाउन सक्नुहुनेछ। फोन गर्दै गर्नु होला। यति बेलाको क्रममा पनि अर्को सुमधुर लोकवाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा आउनेछु। पानको पसल भनिरहेको छ खेम सेन्चुरी र मेलिना राईको आवाजमा रहेको छ भने लय शब्द नेत्र खेम सेन्चुरीको रहेको छ। त्यति बेला क्रम स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला कमलको सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा रहेछ नरिस आउन सानो कुरेमा भनिरहेको छ। भूमिका गीत दिपलोक खातीको आवाजमा रहेको छ भने यसो दिपलोक खातीकै रहेको छ। यति बेलाको सिकाउनुहोस् सुमधुर भाका।

हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। आज पनि नै सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै मैले कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदै भने तपाईँको माझमा माछीलाई खोलीको ल्याऊ भनिरहेको छ। यो सुमधुर भाकालाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँको बाँकी बल्छु भने सुखद बितोस् अनि सुन्दै गर्नुहोला शुक्ला घण्टा क्याफेन 97.7 मेगाहर्ट्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दिलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुरानै डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-240, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 065-570-225, मोबाइल 98-560-33-800, 98-4-61-658।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि, त्यहाँ त सुस्त ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563439952 र 98066।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काप्रेको पिप्लेबाट बर्खे खोला सड़क पुनर्निर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खे खोला भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 असोज 12 गतेको बाढ़ी पहिरोको कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली झण्डै 30 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 वटा सहकारीका ऋणहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 वटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरेको हो। समितिले छेदुङ बहुद्देश्य सहकारी, नागरिक कल्याण बहुद्देश्य सहकारी, आईडीएम नमूना बहुद्देश्य सहकारी ऋणीको नाममा सार्वजनिक गरेको हो। समितिले जो सूचना निकालेर सम्बन्धित ऋणीहरूको यथाशीघ्र समितिले कार्यालयमा सम्पर्क गरे चुक्ता गर्न भनेको छ। नेता कानून नबुझ असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नाम अहिले संयुक्त क्रमिका रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्नेहरू सम्झिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। तनहुँको सदरमुकामदेखि र जिल्लाका विभिन्न स्थानमा आइपुगी हावाहुरी र भित्र वर्षाले दर्जन घरमा क्षति पुगेको छ। तीव्र गतिको हावाहुरीले गर्दा भौतिक संरचना भत्किनुका साथै रूख र बिजुलीका पोलहरू ढल्दा जिल्लाको जनजीवन प्रभावित भएको छ। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले हावाहुरी र वर्षाले गर्दा जिल्लाभर भौतिक क्षति पुगे पनि हालसम्म कुनै मानवीय क्षति पनि नभएको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। तिवारीका अनुसार विभिन्न स्थानमा घरका छाना उडेको र भौतिक संरचनामा क्षति पुगेको छ। क्षति सुरक्षा निकायी र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा हुँदा र अवरोध हटाउने काम भइरहेको छ। तनहुँको शुक्ला गण्डकीमा आयोजित एक हप्ते रेडियो भाषा कक्षात कार्यक्रम सोमबार सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकीको आयोजना शुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न समुदायका 12 जनाको सहभागिता रहेको थियो। उहाँले स्थानीय रेडियोबाट गुरू, नेवार, मगर र कुमार भाषाको भाषा रेडियो कार्यक्रम सञ्चालन भइरहेकोमा तालिम पश्चात अन्य भाषामा पनि कार्यक्रम सञ्चालनमा टेवा पुग्ने विश्वास लिएको छ। आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार, संरक्षण र प्रबन्धन गर्ने उद्देश्यले आयोजित तालिमले शुक्ला गण्डकी नगरपालिकाका कार्यहरू बाहेक नगर प्रमुख खुम्बहादुर विका राजुले समापन गर्नुभयो। यस अवसरमा उहाँले सिकेको विषयलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफ्नो भाषामा विभिन्न माध्यमबाट गरिने प्रसारण र प्रचारले भाषा सिक्ने र संरक्षणमा टेवा पुग्ने बताउनुभयो। समन्वय परिषदका सल्लाहकार संयोजक एवं कार्यपालिका सदस्य खिमबहादुर कुमारले तालिमले रेडियो भाषाको कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिम पश्चात सहभागीहरूले ज्ञान र व्यवहारमा ठूलो परिवर्तन आफूले पाएको उल्लेख गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकी सल्लाहकार सुमन आलेले यस क्षेत्रमा 2075 सालदेखि नै मातृभाषामा कार्यक्रम गर्न शुरूआत गरिएकोमा अहिले अरू भाषा पनि थपिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। समन्वय परिषदका सहसचिव गुरूप्रसाद गुरू, अरिदेवनी पुत्र सेवा कोषका अध्यक्ष बेलकु बहादुर श्रेष्ठ लगायतले भन्नुभएको थियो। समन्वय परिषदका अध्यक्ष कुमार कुमारको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव एवं कार्यक्रम संयोजक कवि सुना श्रेष्ठले भएको थियो। सो अवसरमा सहभागीले आफूले सिकेका विषयहरू अनुभव सुनाएका थिए। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान N2058 अनुसार सूचीकृत 60 जाति मध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजाति मगर, नेवार, भुजेल, गुरू, कुमाउ, तामाङ, थकाली र राई समुदायको बसोबास रहेको छ। नेपाली सेफ सोसाइटी गण्डकीको अध्यक्षमा पुनः भक्त दाहाल चयन भएका छन्। सोमबार पोखरामा सम्पन्न प्रदेश दबेलाले तहाको अध्यक्षमा 11 सदस्य कार्य समिति चयन गरेको हो। समिति उपाध्यक्षमा गोविन्द खनाल, सचिवमा राजेश सुनार, को सदस्यमा झमक प्रसाद ढकाल र संस्थापक सदस्यमा किशोर वस्तोला चयन भएका छन्। कार्य समिति सदस्यमा राजेश भिताल, पवन हमाल, भीम अधिकारी, रश्मिरोका मगर, अनुपस्नेत र सन्तोष सुनार चयन भएका छन्। समितिको संरक्षक सल्लाहकारमा श्याम लामगादे, वरिष्ठ सल्लाहकारमा भगत श्रेष्ठ र सल्लाहकारमा तारा मगर र गोविन्द लामिछाने चयन भएका छन्। खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले हिजो विज्ञप्ति निकालेर पुरूषतर्फ 38 र महिलातर्फ 25 खेलाड़ी प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ। पहिलो पटक क्यानले ए प्लस श्रेणी थपेको छ। पुरूषतर्फ ए प्लस श्रेणीमा एक दिवसीय कप्तान रोहित कुमार पौडेल, T20 कप्तान दिपेन्द्र सिंह एडी र सन्दीप लामिछाने भएका छन्। ए श्रेणीमा सोमपाल कामी, आशिष शेख, कुशल बुर्तेल र करण केसी गरी चारजना रहेका छन्। हवस्, हामीलाई तिनजेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz, इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको ढोग छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुलीगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हम मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560।
5: अरिनको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
6: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिनको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
6: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
5: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: पर्याप्त खेल मैदानको व्यवस्था,
5: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
6: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
5: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
6: उचित पुस्तकालयको व्यवस्था।
5: थप जानकारीको लागि सम्पर्क
6: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
5: सम्पर्क नम्बर
6: 0655711195, मोबाइल 98560621122 र 98460181871।
7: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
8: बिरामी परीक्षण,
7: निशुल्क औषधि वितरण,
8: प्रयोगशाला सेवा,
7: पञ्चकर्म, पूर्व कर्म,
8: बस्ती कर्म,
7: शिरोधारा,
8: नस्य कर्म, जलनीति,
7: छार सूत्र सेवा,
8: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
7: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
7: अग्निकर्म, मर्म चिकित्सा,
8: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधि
4: कार्यालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रवेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702625, मोबाइल 98563388, 98416356558।
13: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब युपीभीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
6: धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
7: धूम्रपान भनेको के हो?
6: धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो।
7: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
6: धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
6: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
7: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
6: धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपाय,
7: साथी भाइको लहलहैमा नपरौ,
6: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौ,
7: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
6: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जेपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
8: बाल विद्या मन्दिर मावि, बीबीएम, शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल, प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
9: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
10: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560354497 र 98560344585 सम्पर्क गर्नुहोस्।
11: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम, शुक्ला गण्डकी 4 दुलेगौंडा।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्लागण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694543।
8: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
3: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843238011।
14: सूचना एसलौ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोक तनहु, फोन नम्बर 0654143777, मोबाइल नम्बर 9856443।
8: शुक्ला गण्डकी एफएम 97.6।
15: आई एम सॉरी, यो सही समय हो या होइन तिमलाई यो सब बताउनलाई, बट धेरै कुरा मनमा एकदम भारी भए जसरी बसिरहेको थियो, मैले नभनी बस्न सकिनँ।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस टीचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टीचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा जेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0665414484, मोबाइल 9560633384 र 9560667988।

0: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइराछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु। यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
6: दीर्घाई फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दिलगढा त नहुँ
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0560570974, मोबाइल नम्बर 98460261268
5: 98560260268।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल शुक्लगण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।
1: शुक्ला गण्डकी एफएम 97.6

0: बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
0: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्प पोस्ट।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
0: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 16 878, 98235 52 763।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052, मोबाइल 98560 28 587।
11: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
11: पुराना गर गहना सँग नयाँ साथ फेर,
13: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62099। तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9856602676।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465414050, मोबाइल 9843238011।
18: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: We do it. Oh, wait, no, I'm not like this.

0: होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी सही कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दिर्गाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर शोरूम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर शोरूम, दिल्लीगढ त नहुन,
5: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0265 मोबाइल नम्बर 9847061268
6: 9856268।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965414484, मोबाइल 9856633384 र 9856067988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965414377 र 9856043443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित पुर्याएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरीसँग पाउनु के ग्यारेन्टी छ?
0: हामी त्यति धनी त होइनौ।
1: अब श्रीमानलाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु।
3: कहाँ जान्छ? हुन्छ,
2: सीमालाई लिनु।
3: त्यति सजिलो छ नि पाउनेलाई यस्तो चिज? म तिमी
2: तिम्रो लागि भने जसरी पनि ल्याउँछु।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सिस्टमका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
2: मोबाइल 9560055770।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
3: पक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने। कोशी, मधेस, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह। बाह्य औषधि आयातमा कडाई गर्न औषधि उद्योगीको माग। आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग आज संयुक्त रूपमा भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र सम्वाद गर्ने गरी तयारी गरिरहनु भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटको अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहनेछ। यसअघि गएको चैत 25 प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। अहिले चलिरहेको बैठकमा आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहनु भएको छ। विशेष गरी हावाहुरीले देशका विभिन्न ठाउँमा क्षति गरेको भन्दै उहाँहरूले प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्नु भएको छ। यसैबीच आज कोशी, मधेस, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना छ। दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहु, नवलपुर, रूपन्देही लगायतका जिल्लामा आज हावाहुरीको सम्भावना रहेको हो। हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रूख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्त्याउन सक्ने भएकोले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ। आज लुम्बिनी सहित तराईका एक दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आज पनि तातो दिन हुनेछ। नेपाली औषधि उत्पादकले नेपाली उद्योग आयातको दबावमा परेको भन्दै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपाल आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने गरी नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपालमा झण्डै 100 औषधि उद्योग छन्। तीमध्ये 10 बन्द भइसकेको अवस्था छ भने बाँकी 50 बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। संचालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै संचालनमा आएको हुँदा सरकारले उद्योग बचाउनेतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा धेरैको लगानी भइसकेको बताउनुभयो। 2074 सालमा तत्कालीन सरकारले 30 नेपालमा उत्पादन हुने औषधि आयात रोक्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ। नेपाली उत्पादनको गुणस्तर राम्रो भएको भन्दै उहाँले कतिपय उद्योगहरूले विदेशमा समेत निर्यात गर्ने गरेका बताउनुभयो। एपोनका उपाध्यक्ष सन्तोष बरालले सरकारले नेपाली औषधि उद्योग बचाउनका लागि विदेशबाट औषधि आयातमा कडाई गर्नुपर्ने बताउनुभयो। उहाँले बैंक ब्याजमा अनुदान दिन आग्रह गर्दै प्रविधि भित्र्याउन र औषधि निर्यात गर्न राज्यले सहजीकरण गर्नुपर्ने माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो, नेपालमा विकासका मुद्दा बारेको सम्मेलन आयोजना लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
5: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दे विगत 31 वर्ष देखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
4: कोर्स का विशेषता 3 भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै कोशी मधेश बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1300 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रूपियाँमा कारोबार भएको चाँदी आज 90 रूपियाँले घटेको हो। आज चाँदीको भाव तोलामा 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँमा अस्ति आइतबार र हिजो सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका लागि विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै तिर्वीको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राध्यापक डाक्टर दुरी नन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा 20 कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौतामा सहभागी हुन गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब देशहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले प्रस्ताव अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ। यो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने पाकिस्तानले उल्लेख गरेको छ। पाकिस्तानका रक्षा मन्त्री मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गर्नुभएको थियो। वहाँले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइन लगायत देशहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभएको थियो। ट्रम्पका अनुसार अब्राहम सम्झौताले यसका सदस्य देशलाई आर्थिक, वित्तीय तथा सामाजिक लाभ दिएको छ। सन् 2020 अमेरिकी मध्यस्थतामा अघि बढ़ाइएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनैतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यकरण गराउने उद्देश्यले शुरू गरिएको पहल हो। तर ट्रम्पको पछिल्लो आग्रहपछि पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएसँगै यो पहललाई विस्तार गर्ने अमेरिकी प्रयासमा नयाँ राजनीतिक चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको विश्लेषण गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति पौने 8 बजे शुरू हुनेछ। आरसीबी

0: शुक्लागन्ध केएफएम 97.6
1: आज पनि खाना काप्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
3: ए मेरी तितेकरेले त्यसरी नरिसाउ न
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलिङवडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
7: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
8: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ
7: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
8: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट चन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 98 5 60 33 98 4 61 56 58
10: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सिंचादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
9: स्याङ्जा धनलक्ष्मी सिंचादी पसल
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
9: शुद्ध सुन तथा चाँदीका गर गहना
11: छापावाला सुन चाँदीका गर गहना
9: राशि अनुसारका पत्थर
11: कम्प्युटर तौल प्रविधि
9: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
9: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका तुलगौरा तनहुँ शाखा कार्यालय बन्केवा चोक
11: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98 171 16 069 98 067 25 229
9: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98 141 33 222 98 087 69 70 142
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98 4 61 94 378 98 1 71 96 902
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित पुर्याएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरी दुःख पाउनु के ग्यारेन्टी छ?
0: हामी त्यति धनी त होइनौ।
1: अब श्रीमानलाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु।
3: कहाँ जान्छु? हुन्छ,
2: सीमालाई लिनु।
3: त्यति सजिलो छ नि पाउनुलाई यस्तो चिज? म तिमी
2: तिम्रो लागि भने जसरी पनि ल्याउँछु।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्ग्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 98560 56996।
3: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426463 र 98467939849।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोर फ्रिजी मान्द्रे 26 साखे हुँदै मगयान चिसा पानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मगयान चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगुबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461168 98235527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
10: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ।
11: हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ।
10: स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
12: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार, दुलेगौडा तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बब ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285487।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब यूपीभीसी को साथमा।
6: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई गाछी पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562938 र 98028222938।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98560535921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
2: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
8: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
10: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
2: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा
10: धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9898526466 र 9847349839।
12: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
15: शुक्ला गण्डकी FM 97.6।

0: कति निष्ठुरी रहेछौ है। मेरो याद बल्ल आयो तिमीलाई। कृष्ण, तिमी त बुढो पो भएछौ त।
1: आफ्नो गाला चौरी परेको देखेछौ? हेर त, अहिले पनि उस्तै हिरो देखिन्छ।

0: कृष्ण, तिमीले मलाई कति माया गर्छौ?
1: कृष्णले राधालाई जति, मुनाले मदनलाई जति, भन्दा पनि आज बढी म सधैँ कति गर्छु।

0: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
0: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
0: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
0: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन्छ।
3: सन्देश ट्रेडर्स शीतला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल संपर्क 0655706676 मोबाइल 98562066676
6: कता हिँडेको आइफोन हातमा लिएर
7: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगुण्डाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ
7: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463238811
8: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: खाना
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35031।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068,
4: 9857062068।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843823811।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
13: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007078।
14: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
15: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
16: ओमकार।
15: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
16: ओमकार।
15: अनि घरमा पूजा सामग्री पनि छैन भने
16: ओमकार।
15: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
16: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
15: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
17: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
19: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो।
20: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
18: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
25: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
26: सम्पर्क 0654142121, मोबाइल 9856035921।
25: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
27: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
28: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
29: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
30: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
31: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
32: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
21: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
32: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811969902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
4: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
3: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: पर्याप्त खेल मैदानको व्यवस्था,
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
4: उचित पुस्तकालयको व्यवस्था।
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी सात, खैरेनी टार, तनहुँ।
3: सम्पर्क नम्बर
4: 0655711195, मोबाइल 9856062112 र 9846018171।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856268799।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु।
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 9860261268
9: 9860261268।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
12: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638111।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560007078।
16: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
17: एसईई 2082 को परीक्षा मा 4 जीपीए ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
16: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
17: हाम्रा विशेषताहरू:
16: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
17: पुस्तकालयको व्यवस्था,
16: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
17: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
16: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
17: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
16: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
18: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
19: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
20: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560354497 र 98560348 सम्पर्क गर्नुहोस्।
21: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौंडा।
22: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।
23: शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175 तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल। नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानाकर्षण। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्नेमा विज्ञहरूको जोड़। काठमाण्डुको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि। सतर्कता अपनाउन नगरपालिकाको आग्रह। यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ़दै गएको दावी। बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी। र क्यानका प्रवक्ता लामालाई राखेपाले फिर्ता बोलायो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ यूईयूमा आबद्ध देशका गैर आवासीय राजदूत र मिशन प्रमुखहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शाहले सामूहिक छलफल गर्नुभएको हो। छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि गएको चैत 25 गते प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गर्नुभएको थियो। श्रम संस्कृति पार्टीले आफ्ना कार्यक्रमको ब्यानर तथा प्रचार प्रसारमा सामग्रीमा हर्क अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल सिन्हालले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्विर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो। पत्रमा श्रम संस्कृति पार्टी 1 नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामग्रीहरूमा अध्यक्ष हर्क साम्पाङको तस्विर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। प्रतिनिधि सभाका सांसदहरूले वर्षा, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपजन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेड़ा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरे। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्घाची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरे। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएका छन्। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्न विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरले उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशुपन्छी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकारका रूपमा उत्रने निकाय भएकाले पालिका तहमै काम गर्न जरूरी रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि भएको भन्दै कार्यक्रमले तीनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकारी अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। विभिन्न वडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4मा बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लोकटा लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्टोमा गाडी यो क्षेत्रलाई नि संक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै पर्नेमा अनिवार्य रूपमा नि संक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेड पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा नि संक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्न निर्देशन दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयक अवधारणा पत्र सार्वजनिक गरेको छ। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन, मरमत संचालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्नेछ। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ। अब विदेशको खबर। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको विमान एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएए का जोनाथन निकोलसनका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैं क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले दुईवटा भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपाले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपाले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। राखेपाले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदा कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपाले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपाबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल, नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानकर्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्नेमा विज्ञहरूको जोड़। काठमाण्डुको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह। यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ़दै गएको दावी, बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी। र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो।

0: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
1: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा धरौटामा।
2: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
3: सह आयोजक शुक्लागंजकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
0: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु,
4: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: मोबाइल 9850605577।
8: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
9: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 मा शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल।
8: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 मा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 9850603636।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
5: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ, साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
14: मेरिया मैनी, कस्तो राम्रो गहना।
15: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
16: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
16: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
16: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
16: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
16: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
16: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
17: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
18: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
17: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
19: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
20: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
21: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
20: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
22: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
23: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
22: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
23: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
22: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
23: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9846638311।
5: शुक्ला गण्डकी FM 97.6
6: Westar Digital, entertaining the nation.

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
1: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
1: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
0: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
1: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
0: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
1: र मोबाइल नम्बर 98-560-80-385।
2: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
2: हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गङ्गोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-57763।
5: सुन, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्ध 4 दुलेगौडा, फोन 065-414-484, मोबाइल 98560-33384 र 98560-67988।
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
11: रिमाल हार्डवेयर, सम्पर्क 065-414-245, 065-414-345।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम,

0: लट चरेस स्टील आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग गण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 9850623128 र 9462614726। हाम्रो मोबाइल पसल दुलेगौडामा
2: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
3: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
1: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
3: तनहुँ सेवा अस्पतालमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
3: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
3: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855643443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

está visitando.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्व कर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: With mission into the future of learning.
4: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
3: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
4: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
3: कम वान्स भिजिट द डिफरेंट
4: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0161 563 146 98 560 63 51।
5: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको,
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 460 67 645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी दिदी तकरेले त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
13: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
15: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
14: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्, किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
16: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 460 26 617 र 98 161 38 981।
11: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
17: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
19: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
20: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
19: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
20: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
21: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
19: ओम एम आभूषण सुनचाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460769246, 98058228008।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानोसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0656705907, मोबाइल नम्बर 98460261268,
20: 98560261268।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9855062676
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुचारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
13: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
13: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
15: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
13: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
16: शुक्ला गण्डकी एफएम 97.6

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइनु का साथै रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाह को लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार।

0: प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807134625।
1: तेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, क्रान्ति पथ, काठमाडौँ।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846692046, 9800528008।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694530।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
7: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन,
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
11: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
12: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
11: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
12: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
13: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
11: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: म घरको कान्छो छोरो, तिमी माइत कि माइली, तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एकान्छी भन्छन्। म रुखमा चढौला, तिमी घाँस मिलाउली, म मल खनौला, तिमी डोको भरौली, मै मेला जाउला, तिमी खा

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सूचना ए सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु फोन नम्बर 0654143777 मोबाइल नम्बर 98564443।
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
4: धूम्रपान भनेको के हो?
3: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
4: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
4: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
3: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
4: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
4: साथी भाइको लहलहैमा नपरौ,
3: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
4: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
3: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
4: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98 5 60 22 938।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014157.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 5 बज्यो. घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554.

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम मार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो। उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना र गरीबी निवारणमा टेवा पुर्याउने नव प्रवर्तन प्रविधि मैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनियोजन विधेयक 2083 समेटिएका छन्। सीमान्तकृत लोपन्मुख र पिछड़िएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रम मार्फत कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवं उत्पादकत्व वृद्धिमा जोड़ दिइने उल्लेख छ। त्यसै गरी स्थानीय तहसंघको समन्वय र साझेदारीमा एक पालिका एक गन्तव्य एवं आदर्श ग्राम अवधारणालाई अगाडि बढ़ाउने उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार बस्ने प्रदेश सभा बैठकमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। गणतन्त्र दिवस 2083 को अवसरमा लमजुङमा विविध कार्यक्रम गरी दिवस मनाइने भएको छ। जिल्ला समन्वय समिति लमजुङका प्रमुख एवं जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिका संयोजक पूर्णबहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले जेठ 14 र 15 गते विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। गणतन्त्र दिवसको अवसरमा जेठ 14 गते घरका छत, बरण्डा र परिसरमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, साँझ दीप प्रज्वलन गर्ने, वृक्षारोपण गर्ने, संचार माध्यम मार्फत गणतन्त्र सम्बन्धी सन्देश प्रचार प्रसार गर्ने तथा रेडियो संवाद कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ। त्यसै गरी जिल्ला स्थित सुरक्षा निकायबाट कपुरेश्वर मन्दिर सरसफाई, लमजुङ उद्योग वाणिज्य संघ मार्फत सर्वोदय ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न तथा फलफूल वितरण, प्रदेश अस्पताल लमजुङमा रक्तदान एकीकृत सेवा कार्यालय मार्फत अपाङ्गता भएका विद्यार्थीलाई सहायता सामग्री वितरण तथा डिभिजन वन कार्यालयबाट वृक्षारोपण लगायत कार्यक्रम तय गरिएको छ। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्ध सिंह मार्गको कालोपत्र कार्य निर्माण म्याच सकिएसँगै अलपत्र परेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा 34 करोड़ रूपियाँ लागतको यो सड़क आयोजना गम्भीर अन्यलमा परेको हो। पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुषमा अधिकारीका अनुसार सम्झौता अवधि सकिदा समेत सड़कको करिब 60% काम अझै अधुरो रहेको छ। सफल महिनाचुली जेबीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली बस पार्कदेखि सुडोको पुलसम्मको 10 किलोमिटर खण्डलाई 7 मिटर चौडाईसम्म कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले म्याच सकिदासम्म कटिङ, नाला तथा टेवा पर्खाल निर्माणमै सीमित रहेको छ भने कालोपत्रे कार्य शुरू नै हुन सकेको छैन। तनहुँको सदरमुकाम दमौली र जिल्लाका विभिन्न स्थानमा आएको भीषण हावाहुरी र अविरल वर्षाले दर्जनौ घरमा क्षति पुगेको छ। तीव्र गतिको हावाहुरीले गर्दा भौतिक संरचना भत्किनुका साथै रूख र बिजुलीका पोलहरू ढल्दा जिल्लाको जनजीवन प्रभावित भएको छ। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले हावाहुरी र वर्षाले गर्दा जिल्लाभर भौतिक क्षति पुगे पनि हालसम्म कुनै मानवीय क्षति भन्ने नभएको जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी सोकुरा दिनुभयो। तिवारीका अनुसार विभिन्न स्थानमा घरका छाना उडेको र भौतिक संरचनामा क्षति पुगेको छ। सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार अवरोध हटाउने काम भइरहेको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको कार्यालयले जनाएको छ। सोमबार दिउँसो करिब 4 बजे आएको हावाहुरीले ब्यास नगरपालिका 2 सदरमुकाम दमौली स्थित एपेक्स मलको छाना ट्रस उडाएको छ। मलको ठूलो छाना उडेर खस्दा आसपासका झण्डै 1 दर्जन घरमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यस्तै ब्यास नगरपालिका एकल्प बेसीमा हावाहुरीले गर्दा ठूलो पेपरको रूख ढल्दा स्थानीय कमला गुरूङको घरमा क्षति पुगेको छ। हावाहुरीले विद्युत सेवा थुप्रै स्थानमा अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहु वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीले हावाहुरीले प्रसारण लाइनमा व्यापक क्षति पुर्याएको बताउनुभयो। इन्जिनियर नेपालीका अनुसार जिल्लाका विभिन्न स्थानमा रूख ढलेर तार चुडिएका छन् भने गुड्डी खोला, गल्बु बेसी, घाँसी गुवा लगायतका क्षेत्रमा बिजुलीको मुख्य पुलहरू नै भाँचिएका छन्। प्राविधिक टोली मर्मतको लागि कार्यस्थलमा खटिरहेको र धेरै क्षति भएकोले सेवापूर्ण रूपमा सुचारू हुन 2-4 दिनसम्म लाग्न सक्छ। हावाहुरी र वर्षाको कारण पृथ्वी राजमार्गको घाँसीको आसपासको क्षेत्र समेत प्रभावित भएको छ। अविरल वर्षापछि बागलुङ बजारमा आएको भलबाढ़ी पसेर बागलुङ नगरपालिका एकमा रहेको मनसुन दालमोठ उद्योगमा करिब 4 लाख रूपियाँ बराबरको क्षति पुगेको छ। उद्योगभित्र हिलो पानी पसेर दालमोठ बनाउन तयार पारिएका खाद्य सामग्री पुरिएका छन्। गोदामभित्र समेत बाढ़ी पसेको छ। सड़कको नाली भरिएर सड़कबाटै बगेको बाढ़ी उद्योगभित्र पसेको संचालक एम प्रसाद कडेलले बताउनुभयो। तत्काल बाढ़ी पन्छाउने प्रयास गरिए पनि लगातार मुसलधारे वर्षा भइरहेकोले सम्भव नभएको उहाँको भनाइ थियो। लमजुङको बेसी शहर नगरपालिका र मर्स्याङदी गाउँपालिकालाई पूरकको सुनिश्चित तथा दिगो पनापालिका घोषणा गरिएको छ। पालिकाभित्र खोप पाउनुपर्ने बालबालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै बेसी शहर र मर्स्याङदीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बेसी शहर नगरपालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गुमान सिंह हरियालको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको हो। बागलुङको तमानखोला गाउँपालिकामा स्याउ खेती शुरू गरिएको छ। समुद्री सतहदेखि 2500 देखि 3000 मिटरको उचाइमा अवस्थित तमानखोला गाउँपालिका वडा नम्बर 4 लाममेलाका बुर्दी र बयलीमा स्याउ खेती गरिएको हो। वडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरूवा र सोले सामुदायिक वनमा 1200 बिरूवा रोपिएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डिलियस जातको बिरूवा ल्याइएको हो। प्रति बिरूवा 70 रूपियाँका दरले खरिद गरिए पनि डुबानी खर्च जोड्दा 100 रूपियाँ परेको वडाले जनाएको छ। मगर समुदायको बाक्लो बसोबास रहेको बन्दीपुर गाउँपालिका 3 को रामकोट गाउँको पहिचान र बासिन्दाको आयस्तर घरवास होमस्टे सञ्चालनपछि परिवर्तन भएको छ। विक्रम सम्बत 2075 शुरू भएको होमस्टेका कारण पहिले घर खर्च चलाउन मुस्किल पर्ने यहाँका महिलाहरू अहिले पर्यटकको स्वागत सत्कारसँगै आय आर्जन गरी आत्मनिर्भर बन्न थालेका छन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर बजारमा केन्द्रित पर्यटनलाई गाउँसम्म पुर्याउन गत वर्ष गरिएको बन्दीपुर भ्रमण वर्षको प्रचार प्रसारपछि रामकोटमा पर्यटकको चहल पहल बढ़ेको बताउनुभयो। पहाड़को टुप्पोमा फैलिएको समथर हरियाली भूभाग पाखाभरि फैलिएको गुनासको घना जंगल आँखै अगाडिदेखि नै हिमश्रृंखलाको मनमोहक दृश्य र छिनछिनमै बदलिने मौसमले म्याग्दीको जलजला क्षेत्र पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 मा पर्ने जलजला क्षेत्र भौगोलिक तथा प्राकृतिक हिसाबले अत्यन्त सुन्दर मानिन्छ। समुद्री सतहदेखि 3418 मिटर उचाइमा रहेको यस क्षेत्रबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछा पोस्ले र मनास्लो हिमालका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुनाखोरिया मरेनी जलजला ढोरपाटन हुँदै पूर्वी रूकुमको तक्सेरासम्म जोड्ने सड़क अन्तर्गत तल्लो जलजलाबाट करिब 1 किलोमिटर माथि माथिल्लो जलजला पर्दछ। बेनीबाट सवारी साधन मार्फत करिब 5 घण्टाको यात्रापछि जलजला पुग्न सकिन्छ। तल्लो जलजलाबाट करिब 18 किलोमिटर दूरीमा ढोरपाटन पर्दछ। म्याग्दीको धवलागिरी गाउँपालिका 2 स्थित पर्यटकीय गन्तव्य जलजलाको दिगो पर्यटन विकास पर्यावरण संरक्षण तथा पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै जलजला घोषणा पत्र जारी गरिएको छ। धवलागिरी गाउँपालिकाले आयोजना गरेको 2 दिने पर्यटन प्रवर्धन अन्तर्क्रिया कार्यक्रममा चिनौ जलजला घुमाउ जलजला अभियानसहित 7 बुधे घोषणा पत्र सार्वजनिक भएको हो। घोषणा पत्रमा जलजलालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित सड़क स्तरोन्नति पर्यटन सर्किट निर्माण जैविक विविधता संरक्षण संरक्षण डिजिटल ब्राण्डिङ तथा बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। पर्यावरण मैत्री पर्यटन इको टुरिज्म मार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्दै जलजलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यसहित घोषणा पत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि पाइन्छ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्ब,
7: मोबाइल 98560043952 र 98066656586।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847349839।
15: पुन मोबाइल
16: होइन, कति पुन मोबाइल भन्दै कराएको?
15: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
16: कहाँ छ पुन मोबाइल?
15: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
16: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
15: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
16: प्रोपाइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848480000।
17: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
18: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
17: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
18: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
19: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि रोनी भन्दा रमाउने धेरै छन् यतिकैमा मरे भने म बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकामा राख्दैछु कुमार पुन, त्यस्तै गरी देवी घरतीको आवाजमा रहेको पैसो तिर्नु छ बोलको भाका रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भए तपाईँ सम्पूर्णको लागि लाछा डोरी हुनको औठी सुनको बोलको यो भाटा राखिसके सुन्नु भएको छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। भाका रहेको छ नबसन मुहार छेकेर बोलको यो कौडा भाका चाहिँ रहेको छ। यति बेला भने यो भाका स्वीकार्नुहोस्। भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्राम पछि आउने नै छु। सुन्दै गर्नुहोला है त।

0: 96.6 Shukla Gandaki FM 97.6
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चन्द्रिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124474।
11: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ? कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: साथीनामा साथीना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5703338, 98 4 61 56 58।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0765412100 412160 र 98 4 60 78 022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा पुराना पुराना भाकाहरू कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। र विशेष त आज चाहिँ अब पुराना पुराना भाकाहरू राख्ने दिन तपाईँको लागि तिनै भाकाहरू नै राखिराखेको छु। यति बेला अर्को राख्दैछु म हाँसेर बोली देऊ माया बोलको भाका चाहिँ रहेको छ स्वीकार नसकेका।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि हाँसेर बोलिदेऊ माया यसै गरी भेट कहिले हुन्छ र बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्थे। अन्त्यमा तपाईँ सम्पूर्णको लागि चरी बस्यो वास्तैको सही सयमा बलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। अब विदा मागेर जानुभन्दा अगाडि चाहिँ हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिएको रामधाम सुनसादी पसलका प्रोपाइटर भक्त कुमार रामधाम सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
2: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा।
3: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती। सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
1: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 98460261268,
7: 98560260268।
9: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
10: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
9: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
10: मेरो छोराको बिहे पनि आँटियो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
11: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
12: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
13: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
12: बिरामी परीक्षण,
13: निशुल्क औषधि वितरण,
12: प्रयोगशाला सेवा,
13: पञ्चकर्म, पूर्व कर्म,
12: बस्ती कर्म,
13: शिरोधारा,
12: नस्य कर्म, जलनीति,
13: छार सूत्र सेवा,
12: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
13: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
13: अग्निकर्म, मर्म चिकित्सा,
12: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: शुक्ला गण्डकी टाइम चेक.
2: यति बेला साँझको ठिक 6 बज्यो.
4: ज्यान गयो. झापा गुल्मी लगायतका जिल्लामा क्षति. लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम. पश्चिम तराईमा चर्को गर्मी कायमै.
5: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या. औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह.
6: म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ. हामीले सामाजिक सञ्जालमा पनि कतै प्रेषित गरेका छौं.
4: सामाजिक सञ्जाल बाल बालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरको भनाई. सरकारले प्रतिबन्धबारे छलफल गर्दै.
5: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो. आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरू र गुजरात खेल्दै.
7: रमा देवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना.
8: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो.
7: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते.
8: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9865367788.
9: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ.
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो.
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
7: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्.
8: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला.
4: नेपाल दर्पणमा अब खबरको सिलसिला. प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ. काठमाडौँ र नयाँ दिल्लीमा रहेका युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत र अन्य देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको संयुक्त भेटवार्तामा उहाँले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध रहेको जानकारी गराउनु भएको हो. प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले हालैको चुनावले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनुभयो. नागरिकका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, लगानी प्रक्रियालाई सहज बनाउँदै नवप्रवर्तन र दिगो विकासप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो. प्रधानमन्त्री शाहले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको निरन्तरता दिने बताउँदै सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो. साथै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटन लगायत प्रमुख क्षेत्रमा सहकार्यलाई थप सुदृढ़ बनाउन नेपाल लागि परेको उहाँको भनाई छ. भेटमा राजदूतहरूले नेपालसँग सहकार्य र लगानीका लागि आफूहरू तयार रहेको जानकारी दिएका प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो.
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ. आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै उहाँले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो. प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्. आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोल प्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिटी नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक रविन्द्र बुर्ला कोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताउनुभयो। विपक्षले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ।
4: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले वर्षा हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपज्जन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरेका हुन्। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्खाँची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्य प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएका छन्।
5: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याम्पिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मनोबोजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका क्रममा कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो। उनीहरू दुवैजना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 को रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
4: यसैबीच झापामा हावाहुरी र वर्षाका कारण किरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 को 32 बिघा लगायत क्षेत्रमा व्यावसायिक रूपमा लगाएको किरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाएका किराका बोटहरू हावाहुरीले ढालेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले संयौं घरगोठ तथा संरचनामा क्षति पुर्याएको छ। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अरियालका अनुसार 150 भन्दा बढ़ी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र 200 भन्दा बढ़ी हुन सक्ने अनुमान छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायत जिल्लामा हावाहुरीको सम्भावना छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
5: यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढ़ीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
4: यसैबीच जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरको उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकारमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिन्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तीनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
5: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको एकिन थ्याङ्कस नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लीगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी संचालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश जिल्ला प्रशासन कार्यालय विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
8: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556493333, 4935555।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर 2 जनाको ज्यान गयो, झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गरे।
5: प्रसंग क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढ़ेपछि बिरामीको विचली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैन, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना साथी सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
6: सरकारले 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिसप्लाटिन लगायत 96 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बंगलादेशबाट आयात गर्ने गर्छौं। भारत र बंगलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्य भन्दा हामीले यहाँ बेच्नुपर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढी मूल्य खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बंगलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन भने के हो भन्ने चासो हुनसक्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा

0: त्यो देशले आफ्ना नागरिकलाई दिएको जो मूल्य छ त्यो
1: सहज भएको छ र नागरिकले सहज रूपमा औषधिहरू प्राप्त गरिरहेका छन्।
0: हामीले क्राइसिस म्यानेजमेन्टको लागि श्रीमान स्वास्थ्य सचिवज्यूले चाहिँ अनुरोध गरे हुनाले हामीले चाहिँ सर्ट टर्म क्राइसिस म्यानेजमेन्ट गरेरौं। हामीले घाटामा ल्याएर भए पनि नागरिक प्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ भनेर हामीले 3 हप्ताको व्यवस्थापन हामी गर्छौं भनेर हामीले स्वास्थ्य मन्त्रालयमा गएर कमिटमेन्ट गरेका थियौं। 3 हप्तालाई हामी व्यवस्थापन गर्न सक्छौं भन्ने हामीलाई विश्वास थियो। तर 2 दिनको बीचमा हामीले व्यवस्थापन हेर्दाखेरि के देखियो भने एकदमै न्यून मात्रामा नेपालमा औषधिको मौजात रहेको देखियो बजारमा र इम्पोर्टर कहाँ पनि। त्यसकारण हामीले राज्यसँग त कमिटमेन्ट गरिसकेका छौँ भनेरै हामीले बंगलादेशबाट हिजो मात्रै 800 भायल कार्बो प्लाटिन हामीले मगाएका छौँ।
1: औषधि अभाव भएको छ भने उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने?
0: हिजो मात्रै पनि हामीले 180 जना बिरामी काठमाडौँका क्यान्सर रोगका बिरामीहरूलाई औषधि उपलब्ध गराएका छौँ। उहाँहरूले हामीलाई फोन गर्नुहुन्छ, हामीले उहाँहरूसँगको त्यो डाक्टरको प्रिस्क्रिप्सन माग्छौँ। म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने काठमाडौँको हकमा म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ, हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौँ।
2: उहाँहुन्थ्यो नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला। विभिन्न ओडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। ओडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी तथा सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्डोमा गाडेर त्यस क्षेत्रलाई निसंक्रमण गर्ने काम भइरहेको नगरपालिका जनाएको छ।
3: सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको हो। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री, उत्खनन, मर्मत सञ्चालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्नेछ। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समयसीमा तोक्ने तयारी रहेको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पंचकर्म सेवा,
5: छार सूत्र सेवा,
7: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिजो दोहोरो अंकले बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार उपसूचक नेप्से 9.24 अंकले घटेर 2777.10 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.98 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.18 करोड़ किता शेयर 4.85 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: कृषि वन तथा वातावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात छ भने सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ।
3: रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यार्थीको पोषण सुधार एवं दिवा खाजा सुदृढीकरण उद्देश्यले दिवा खाजामा सुन्तला रंगको सकरखण्ड समावेश गर्ने नीति ल्याएको छ। पौष्टिक तत्वले भरिपूर्ण तथा भिटामिन ए बढ़ी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य वृद्धि विकास र पढ़ाई क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सुन्तला रंगको सकरखण्ड दिवा खाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिकाका अध्यक्ष नमराज ढकालले बताउनुभयो। गाउँपालिकामा रहेका 19 सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रंगको सकरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढ़ाएको उहाँको भनाइ छ। यस्तै संस्थागत विद्यालयका प्रधानाध्यापक तथा संचालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजा मार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा छ।
2: नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाण्डुको मध्य भागमा 132 केवी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालज सब स्टेशनदेखि महाराजगंज राजदरबार रत्न पार्क हुँदै सिंहदरबारसम्म जोड़िने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम चलिरहेको छ।
3: गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाण्डु महानगरपालिकाले मंच सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन्। उनीहरूले अत्यधिक स्क्रीन समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह समेत गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 साई मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकाडेमी अफ मेडिकल रोयल कलेजले भनेको छ। सर्वेक्षणमा सहभागी 132 डाक्टर मध्ये आधाभन्दा धेरैले हरेक हप्ता प्रविधि र उपकरणहरूसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र अन्य 1/3 भन्दा धेरै डाक्टरले हप्तामा धेरै पटक हानिको प्रमाण देखेको खबरमा उल्लेख छ। बेलायतले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने बारेमा परामर्श गरिरहेको छ। स्वयं बेलायती परिवारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकाको निद्रा पारिवारिक जीवन र स्कूलको काममा कस्तो प्रभाव पार्छ भनेर विचार गरिरहेका छन्। यस्तै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु कति प्रभावकारी हुन्छ भन्ने बारेमा विज्ञहरू विभाजित भएका छन्। गएको वर्ष अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो। युरोपेली देशहरूले पनि यस्तै उपायहरू खोजिरहेका छन्।
3: बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसी जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमानमा एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 वटा भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 देखि 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदासम्म कुशलतापूर्वक काम गरेको र आफूलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आजदेखि प्ले अफका खेलहरू शुरू हुँदैछन्। पहिलो क्वालिफायरमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 7:45 धर्मशालामा शुरू हुनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 8 पटक भेट भएकोमा बेंगलुरू र गुजरात 4-4 खेलमा विजयी भएका छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। हार्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ। एलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर भोलि हुनेछ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा उपस्थित हुने राष्ट्रपतिको भनाई।
2: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापिएर 2 ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको खेती। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
3: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था

0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811969902।
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0965702939, मोबाइल 9956603636।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665702552, मोबाइल 9856288587।
8: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
5: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
8: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
5: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
8: दुलेगौडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा,
6: फोन 0654140056, मोबाइल 9856603412 र 9860806615।
5: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
2: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटी द्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 जीपीए ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
8: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
2: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
9: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
3: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
10: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी

0: जिम्मा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
1: जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: पर्याप्त खेल मैदानको व्यवस्था,
1: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
0: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
1: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
0: उचित पुस्तकालयको व्यवस्था।
1: थप जानकारीको लागि सम्पर्क
0: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
2: सम्पर्क नम्बर
3: 0655711195, मोबाइल 98560621112 र 98460181871।
4: एगुडा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
6: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-75-718, 98-63-32-836, 98-560-22-099।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
1: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
1: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
0: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
1: र मोबाइल नम्बर 98-560-80-385।
2: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
1: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
7: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
1: पढाइ हुने विषयहरू
7: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
1: फारम बुझाउने अन्तिम मिति
7: 2083 जेठ 9 शनिबार दिउँसो 4 बजेसम्म।
1: अन्य जानकारीको लागि
7: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061-582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
8: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाहेक होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।

0: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुँमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-4-14-285 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्नुहोस्।
3: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
4: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
1: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
0: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
1: हाम्रा विशेषताहरू:
0: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
1: पुस्तकालयको व्यवस्था,
0: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
1: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
0: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
1: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
0: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
5: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694750056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बेसी माग, नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
9: With mission into the future of learning.
10: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
9: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
10: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
9: कम वान्स भिजिट द डिफरेंट
10: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0161563146 98560361।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: विरोधका बीच प्रतिनिधि सभा बैठक पुनः शुरू, खरेलको तमासा शब्दमा बहस, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई, गण्डकीको बजेटका सिद्धान्त र प्राथमिकता, राजस्व बढ़ाउन गाँजा खेती र स्थानीय मदिरा ब्राण्डिङको सहारा लिइने, उपकुलपतिहरूको सर्टलिस्ट बनाइदै मूल्याङ्कनमा मन्त्रीसहित समिति सदस्य नबस्ने, चितौन जोड्ने बुद्धसिंह मार्गको कालोपत्र कार्य निर्माण म्याच सकिएसँगै अल्पत्र पोखरा दुबई उडानमा फ्लाइ दुबईको चासो, र यात्रुले बोक्ने पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्लाकोटीले सम्भवतः एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद आर्यले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा राष्ट्रपतिले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले राष्ट्रपतिका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गर्नुभएको छ। हिमालयले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताएको छ। विपक्षीले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ। विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ। 15 मिनटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः संचालमा आएको हो। बैठक प्रारम्भ हुनसाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले यसअघिको बैठकमा राष्ट्रपा सांसद जगदीश खरेलले प्रयोग गरेको तमासा देखिएको भन्ने शब्द असंसदीय भएकाले रेकर्डबाट हटाउन माग गर्नुभयो। सभामुखसँग समय मागेर राष्ट्रपा सांसद खरेलले आफूले प्रयोग गरेको तमासा भन्ने शब्द संसदीय मर्यादा विपद नरहेको स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका सांसद निष्कल राईले सभामुखको आदेश विपरीत आफ्नो पार्टीका सांसद गीता कुमारी सेङदाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियम आपत्ति प्रकट गर्नुभयो। सभामुख कार्यालयले सांसद सेङदाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादा पालकलाई निर्देशन दिएको स्पष्ट पार्नुभयो। सेङदाङलाई बैठकबाट बाहिर निकालिएको होइन सभामुख कार्यालयले भन्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन संघ यू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको आवश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन, नेपालको नीति निर्देशन स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं। भेटमा प्रधानमन्त्री शाहले भन्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयमा 8 विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेद्वारहरूको अल्पसूची सर्टलिस्ट बनाउने काम भइरहेको छ। विज्ञहरूको टोलीले उम्मेद्वारहरूले पेश गरेको विवरण अध्ययन गरिरहेका छन्। विज्ञ टीमले उम्मेद्वारले पेश गरेको निवेदनको अध्ययन गरिरहनु भएको छ। कार्यविधिमा तोकिएको योग्यता अनुसार आएको छ छैन भनेर हेर्ने काम भइरहेको छ। सिफारिस समितिका सदस्य पनि शिक्षा सचिव चुडामणि पौडेलले भन्नुभयो। उम्मेद्वारहरूले भद्रकोल कागजात पेश गरेकाले विज्ञ टीमले एक एक गरी केलाउँदै अध्ययन गरिरहेका छन्। 8 विश्वविद्यालयको उपकुलपतिको लागि 218 जनाको आवेदन परेको छ। शिक्षा मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि 50, पूर्वाञ्चल विश्वविद्यालय 38, पोखरा विश्वविद्यालय 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा वन विज्ञान विश्वविद्यालय 15, राजर्षी जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको छ। आवेदन दिनेको नाम पनि सार्वजनिक गरिएको छैन। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि उत्पादन र रोजगारीलाई केन्द्रमा राख्दै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले मंगलबार प्रदेशसभामा विनियोजन विधेयक 2084 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको लक्ष्य राखेको बजेटले औद्योगिक र औषधीय प्रयोजनका लागि गाँजा खेतीको कानून व्यवस्था गर्ने र स्थानीय मदिरालाई गुणस्तरीय उत्पादनसहित ब्रान्डिङ गरी राजस्व बढ़ाउने नीति लिएको छ। मन्त्री शेरचन्दले प्रस्तुत गरेको प्राथमिकतामा कृषि क्षेत्रमा सिक्दै कमाउँदै कार्यक्रम, कृषि एम्बुलेन्स सेवा, उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने विषय समेटिएका छन्। पोखरालाई पर्यटन राजधानीको रूपमा विकास गर्ने, एक पालिका एक गन्तव्य र होमस्टेलाई प्रवर्धन गर्ने सरकारको लक्ष्य छ। पूर्वाधारतर्फ सड़कको म्यापिङ गरेर मात्र नयाँ योजना छनौट गर्ने, अल्पत्र आयोजनालाई प्राथमिकताको साथ सम्पन्न गर्ने शेरचन्दले बताउनुभयो। स्वास्थ्यमा मानसिक रोगको रोकथाम, आयुर्वेद चिकित्साको विस्तारमा जोड़ दिएको छ। शिक्षातर्फ जीटीभीटीएलाई सुदृढ बनाउँदै विद्यालयमा डिजिटल शिक्षा र प्रविधिको प्रयोग बढ़ाइने प्राथमिकतामा उल्लेख छ। सुशासनका लागि सबै सरकारी कार्यालयमा जीओम्स र जीआई डब्ल्यूएमएस जस्ता विद्युतीय प्रणाली लागू गरिनेछ। सामाजिक न्यायतर्फ दलित सशक्तिकरण ऐनको कार्यान्वयन, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षण तथा युवा स्वरोजगारका कार्यक्रमलाई बजेटले प्राथमिकता दिने शेरचन्दले बताउनुभयो। उहाँले तयारी पूरा भएका योजनामा मात्र बजेट विनियोजन गर्ने र बजेट अनुशासनलाई कड़ाईका साथ पालना गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। गणतन्त्र दिवस 2083 को अवसरमा लमजुङमा विविध कार्यक्रम गरी दिवस मनाइने भएको छ। जिल्ला समन्वय समिति लमजुङका प्रमुख एवं जिल्ला स्तरीय कार्यक्रम संयोजक समितिका संयोजक पूर्णबहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले जेठ 14 र 15 गते विविध कार्यक्रमको साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। गणतन्त्र दिवसको अवसरमा जेठ 14 गते घरका छत, बरण्डा र परिसरमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, साँझ दीप प्रज्वलन गर्ने, वृक्षारोपण गर्ने, संचार माध्यम मार्फत गणतन्त्र सम्बन्धी सन्देश प्रचार प्रसार गर्ने तथा रेडियो संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। त्यसैगरी जिल्लास्थित सुरक्षा निकायबाट कपुरेश्वर मन्दिर सरसफाई, लमजुङ उद्योग वाणिज्य संघ मार्फत सर्वोदय ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न तथा फलफूल वितरण समेत कार्यक्रम तय गरिएको जनाइएको छ। गण्डकी प्रदेशलाई चितौनसँग जोड्ने गौरवको आयोजना सहित बुद्धसिंह मार्गको कालपत्र कार्य निर्माण म्याच सकिएसँगै अल्पत्र परेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा 34 करोड़ रूपियाँ लागतको यो सड़क आयोजना गम्भीर अन्यलमा परेको हो। पूर्वाधार विकास कार्य तनोकी सूचना अधिकारी इन्जिनियर सुषमा अधिकारीका अनुसार सम्झौता अवधि सकिँदा समेत सड़कको करिब 60% काम अझै अधूर रहेको छ। सफल महिना चुले जेबीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमोली बसपाटदेखि सूर्यको पुलसम्मको 10 मिटर खण्डलाई 7 मिटर चौडाईमा कालपत्र गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले म्याच सकेदासम्म कटिङ, नाला तथा टेवा पर्खा निर्माणमै सीमित छ भने कालपत्र कार्य शुरू हुन सकेको छैन। बुद्धसिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगले निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढ़ेकाले म्याच सकिँदा समेत काम पूरा नहुनु दुःखद भएको बताउनुभयो। अविरल वर्षापछि बागलुङ बजारमा आएको भल बाढ़ी पसेर बागलुङ नगरपालिका एकमा रहेको मनसुन दालमोट उद्योगमा करिब 4 लाख रूपियाँको क्षति पुगेको छ। उद्योगभित्र हिलो पानी पसेर दालमोट बनाउन तयार पारी खाद्य सामग्री पुरिएका छन्। गोदामभित्र समेत बाढ़ी पसेको छ। सड़कको नाली भरिएर सड़कबाटै बगेको बाढ़ी उद्योगभित्र पसेको संचालक एम प्रसाद कण्डेले बताउनुभयो। तत्काल बाढ़ी पन्छाउने प्रयास गरिए पनि लगातार मुसलधारे वर्षा भइरहेकोले सम्भव नभएको उहाँको भनाई छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
18: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
17: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
18: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
17: सम्पर्क
18: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
17: फोन नम्बर 0161578053 र 5255715।
19: हाम्रो मोबाइल पसल दुलेगौंडामा
20: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
19: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेंटी।
14: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
19: प्रोप्राइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 9856056996।
21: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
0: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
21: सम्पर्क 0654142121 मोबाइल 98565391921
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
23: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो
24: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
23: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
24: हाम्रा विशेषताहरू
23: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
24: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
23: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
24: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
23: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 98562665
25: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
26: किन आमा के भएर
25: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
26: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
25: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
26: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
25: मोबाइल 98563492 र 98066656586
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
28: बाँकी समाचार पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह विरूद्ध पक्राउ पुर्जी जारी भएको छ पर्सा जिल्ला अदालतले उहाँलाई लिखित कृति गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो महानगर प्रमुख सिंहलाई पक्राउ गर्न जेठ 8 गते नै अनुमति दिएको अदालतका तहसीलदार देवराज भट्टराईले जानकारी दिनुभयो वीरगंजका स्थानीय लियाकत अलीको जारी अनुसार लिखित सम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको उहाँले बताउनुभयो लमजुङको बेसर नगरपालिका र मर्स्याङ्गदी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगो उपनगरपालिका घोषणा गरिएको छ पालिकाभित्र पाउनुपर्ने बालबालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै बेसर र मर्स्याङ्गदीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो बेसर नगरपालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको जनाइएको छ बागलुङको तमानखोला गाउँपालिकामा स्याउ खेती शुरू गरिएको छ समुद्री सतहदेखि 1500 देखि 3000 मिटरको उचाइमा अवस्थित तमानखोला गाउँपालिका नम्बर 4 लामे लाको बुर्दी र बैलीमा सेवा खेती गरिएको हो। वडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरूवा र सोले सामुदायिक वनमा 1200 बिरूवा रोपिएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डेलिसियस जातको बिरूवा ल्याइएको हो। प्रति बिरूवा 70 रूपियाँका दरले खरिद गरिए पनि धुवानी खर्च जोड्दा 100 रूपियाँ परेको वडाले जनाएको छ। दुई वर्ष अघि परीक्षणको रूपमा लगाएको 50 बिरूवा राम्रोसँग हुर्किएपछि व्यवसायिक बनाउने लक्ष्यसे ठूलो क्षेत्रफलमा सेवा खेती विस्तार गरेका छौ। तमानखोला गाउँपालिका नम्बर 4 का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले भन्नुभयो। मगर समुदायको बाक्लो बसोबास रहेको बन्दीपुर गाउँपालिका 3 को रामकोट गाउँको पहिचान र बासिन्दाको आयस्तर घरवास होमस्टे सञ्चालनपछि परिवर्तन भएको छ। 2075 देखि शुरू भएको होमस्टेको कारण पहिले घर खर्च चलाउन मुस्किल पर्ने यहाँका महिलाहरू अहिले पर्यटकको स्वागत सत्कारसँगै आय आर्जन गरी आत्मनिर्भर बन्न थालेका छन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर बजारमा केन्द्रित पर्यटनलाई गाउँसम्म पुर्याउन गत वर्ष गरिएको बन्दीपुर भ्रमण वर्षको प्रचार प्रसारपछि रामकोटमा पर्यटकको चहलपहल बढ़ेको बताउनुभयो। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैश बहादुर गुरूङका अनुसार ग्रामीण पर्यटकीय सर्किटको प्रवर्धनले पनि पर्यटक रामकोट जाने क्रम बढ़ेको हो। ढुङ्गाले छाएका परम्परागत घर र घुमानी घर रहेको रामकोटमा हाल 15 घरमा होमस्टे सञ्चालनमा छन्। पहाड़को टुप्पोमा फैलिएको समथर हरियाली भूभाग, पाखाभरि फैलिएको गुराँसको घना जंगल, आँखै अगाडि देखिने हिमश्रृंखलाको मनमोहक दृश्य र छिनछिनमै बद्दिने मौसमले म्याग्दीको जलजला क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 पर्ने जलजला क्षेत्र भौगोलिक तथा प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर मानिन्छ। समुद्री सतहदेखि 3418 मिटर उचाइमा रहेको यस क्षेत्रबाट सिस्ने, पुथा, गुर्जा, मानापाती, धौलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासले हिमालका साथै सूर्यदेयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। बेलीदेखि धौलागिरी गाउँपालिकाको केन्द्र मुना खोरिया मरेनी जलजला ढोरपाटन हुँदै पूर्वी रूकुमको तकसेरासम्म जोड्ने सड़क अन्तर्गत तल्लो जलजलाबाट करिब 1 किलोमिटर माथिल्लो जलजला पर्दछ। बेलीबाट सवारी साधन मार्फत करिब 5 घण्टाको यात्रापछि जलजला पुग्न सकिन्छ। पोखरालाई सिधै मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरी पोखरा दुवै उडानको सम्भाव्यता अध्ययन भइरहेको छ। फ्लाइ दुवैले पोखरा दुवै उडानका लागि चासो देखाएको हो। त्यसका लागि फ्लाइ दुवैको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फ्लाइ दुवैको टोली दोस्रो पटकका लागि जून 2 फेरि पोखरा आउँदैछ। पोखरालाई दुवैसम्म जोड्ने चासोका साथ फ्लाइ दुवैका प्रतिनिधि पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोलाले जानकारी दिनुभयो। वहाँका अनुसार फ्लाइ दुवैको एउटा टोली प्रारम्भिक रूपमा अध्ययन गरेर फर्किसकेको छ भने दोस्रो टोली आउने तयारीमा छ। फ्लाइ दुवैको टीमले गहन रूपमा पोखरासम्मको उडानबारे अध्ययन गरिएको छ। अहिले पनि नियमित रूपमा सम्पर्क भइरहेको छ। उहाँले भन्नुभयो, यो उडान हुन सके खण्डमा पोखराको अन्तर्राष्ट्रिय पहुँच निकै नै परसम्म पुग्नेछ। विमानस्थलका सेवा सुविधाबारे एयरलाइन्सले अध्ययन गरिएको छ। सबै अवस्था सहज भएमा आगामी सेप्टेम्बरदेखि पोखरा दुवैको उडान हुन सक्ने उहाँले बताउनुभयो। प्रक्रिया अघि बढ़िरहेको छ। आगामी सेप्टेम्बरदेखि उडान हुने सम्भावना छ। अहिले नै कति दिन उडान गर्ने भन्ने यकिन भएको छैन, निरोलाले भन्नुभयो। अहिलेसम्मको छलफलमा सकारात्मक तरिकाले तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट पनि सकारात्मक पहल भइरहेको उहाँले बताउनुभयो। म्याग्दीको धौलागिरी गाउँपालिका 2 स्थित पर्यटकीय गन्तव्य जलजलाको दिगो पर्यटन विकास, पर्यावरण संरक्षण तथा पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै जलजला घोषणा पत्र जारी गरिएको छ। धौलागिरी गाउँपालिकाले आयोजना गरेको 2 दिने पर्यटन प्रवर्धन अन्तर्क्रिया कार्यक्रमबाट चिनौ जलजला घुमौ जलजला अभियानसहित 7 बुधे घोषणा पत्र सार्वजनिक गरिएको हो। घोषणा पत्रमा जलजलालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित सड़क स्तरोन्नति, पर्यटन सर्किट निर्माण, जैविक विविधता संरक्षण, डिजिटल ब्रान्डिङ तथा बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। हिजो दोहोरो अंकले बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी 9.24 अंकले घटेर 2777.12 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन्। आज 190 कम्पनी शेयर घटेकोमा 70 बढ़ेका छन्। यस्तै 11 कम्पनी शेयर घटबड़ भएका छैनन्। आज सुपरखुदी हाइड्रोपावरको शेयर 3.5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार बढ़ेको दिन कालिचोक हाइड्रोपावरको शेयर 9% भन्दा धेरैले बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.98 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.18 करोड़ कित्ता शेयर 4.85 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। बेलायतको उड्डयन नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले पावर ब्याङ्कहरू अत्याधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षा नियमहरू पालन गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर ब्याङ्कका कारण उत्पन्न हुने समस्याहरू विश्वभर बढ्दै गएको बताएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको एउटा विमान इटालीको रोममा आकस्मिक अवतरण भएको थियो। एक यात्रुले विमानको चेक इन ब्यागेज राख्ने ठाउँमा पावर ब्याङ्क राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै विमान डाइभर्ट गरेको जनाइएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएले विमानमा यात्रुहरूले अनिवार्य रूपमा पालन गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमहरूको बारेमा बताएको छ। सीएएका जोन थन निकोलसका अनुसार पावर ब्याङ्कहरू कहिल्यै पनि जहाजको होलमा राखिने ठूला झोलामा राख्नु हुँदैन, त्यसलाई सधैँ आफूसँगै क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। खेल समाचार। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषदले फिर्ता बोलाएको छ। दुई वर्षअघि राखेपछि मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपछि मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदासम्म कुशलतापूर्वक कार्य गरेको र आफूलाई सहयोग गर्ने सबैजनाप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपछि हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2008 चैत 29 गते राखेपाबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। विरोधका बीच प्रतिनिधि सभा बैठक पुनः शुरू। खरेलको तमासा शब्दमा बहस। प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपतिको भनाई। गण्डकीको बजेटका सिद्धान्त र प्राथमिकता। राजस्व बढ़ाउन गाँजा खेती र स्थानीय मदिरा ब्रान्डिङको सहारा लिइने। उपकुलपतिहरूको सर्टलिस्ट बनाइदिई मूल्याङ्कनमा मन्त्रीसहित समिति सदस्य नबस्ने। चितवन जोड्ने बुद्धसिंह मार्गको कालोपत्री कार्य निर्माण म्याच सकिएसँगै अल्पत्र पोखरा दुवै उडानमा फ्लाइ दुवैको चासो। र यात्रुले बोक्ने पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी। अवस्था हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKL. lazandaki@gmail.com

0: क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
6: अरणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
7: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू:
7: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
6: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: पर्याप्त खेल मैदानको व्यवस्था,
6: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
7: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
6: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
7: उचित पुस्तकालयको व्यवस्था।
6: थप जानकारीको लागि सम्पर्क
7: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
8: सम्पर्क नम्बर
7: 0655711195, मोबाइल 98506062112 र 98460181871।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
11: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98560229338 र 98028229338।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
11: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
11: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपाई आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665634383।
6: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगर

0: पालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
1: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
2: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585 98560 3597 र 98560 3485 सम्पर्क गर्नुहोस्।
3: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
4: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिक्लाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, क्रान्तिपथ, काठमाडौँ।
5: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98560 62452।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
6: मोबाइल 98560 55 77।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
4: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
5: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा।
6: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
7: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय, वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू।
4: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको खेतीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गंगोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235552763।

0: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनौ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
10: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
9: व्यवहारिक र नैतिक शिक्षामा जोड़ दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
10: हाम्रा विशेषताहरू
9: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
10: पुस्तकालयको व्यवस्था,
9: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
10: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
9: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
10: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
9: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी 5 सेरा टोल तनहु। सम्पर्क 0655712-98 र 98560001-81।
11: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: साथीना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
24: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
23: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
24: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
25: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
26: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक।
25: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33800 78, 98461 56558।
27: सुज
1: सूचना एसलौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु फोन नम्बर 0654143777 मोबाइल नम्बर 98564433।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 96.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: मेरिया मैनी
2: कस्तो राम्रो गहना
1: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
3: नयाँ तथा पुरानो हरेक डिजाइनका सुनचाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुनचाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171600।

0: ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
2: With mission into the future of learning.
3: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
2: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
3: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
2: कम वान्स विजिट द डिफरेंट
3: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0161563146 9856063151।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0665 मोबाइल नम्बर 9847061268
5: 9857062068।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
9: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560078।
14: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन।

0: प्रेम पनि फुल्छ।
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनेति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
0: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
0: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
0: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
0: थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 98 65 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षा याममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: शुक्ला गण्डकी एफएम 97.6।

0: आज यी छौरिया कति मेकअप सेकअप गर्दै आए गरियो
1: ओकर अफिसर बाबु चाहिँ आएको छ नि फेरि गाउँमा
0: जति आए नि के गर्नु नाम त सोध्न सकेको छैन
1: यो पालि चाहिँ जसरी नाम सोध है
0: तिन नाम नै नसोधी सिप्पै बाँड्ने विचार छ तिर त्यही अफिसरसँग
1: जानु नै भेट छैन यो त
2: ब्यान बाजा के सजाय बिमल छ ल बढी छोडे गफ सुनेर बस्ने फुर्सद छैन मेरो अब जाउँ
0: राम्रो हुन्छ माया बिग्रिरहेको थिएँ

0: शुक्ला गण्डकी एफएम 97.6
1: चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौता बारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाडी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसतभन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
3: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
2: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
4: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल, सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
2: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
5: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
2: प्रतिनिधि सभामा आज शुरूमा दुई घण्टा भन्दा बढी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
6: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्ब देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारण नै संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
2: नेकपा एमालेका सचेतक ऐन बहादुर मवरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
7: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ, गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
2: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य भेटभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। फेरि अर्को विषय, अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण भित्रन नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
8: कङ्गोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो तीनवटा स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
9: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
8: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्को मिशन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिशन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामीहरूलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
9: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले
8: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
2: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेपास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्ध विरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यहीँ समाप्त हुन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008013424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सीटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय चुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141484, 98562210 र 98562345।
2: एकान्छी
3: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दोलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 0161577444, 543333।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905511।
8: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
9: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
8: व्यवहारिक र नैतिक शिक्षामा जोड़ दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
9: हाम्रा विशेषताहरू
8: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
9: पुस्तकालयको व्यवस्था,
8: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
9: विद्यालय विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
8: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
9: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
8: थप जानकारीको लागि ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्लागण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
10: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
15: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
16: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार।
16: अनि पण्डित पनि फेरि चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
17: ओमकार।
16: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार।
16: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
16: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508034।
18: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
19: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
18: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
19: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
18: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
19: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
18: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
19: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
18: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
19: र मोबाइल नम्बर 98560380385।
20: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
21: बिरामी परीक्षण,
20: निशुल्क औषधि वितरण,
21: प्रयोगशाला सेवा,
20: पञ्चकर्म, पूर्वकर्म,
21: बस्ती कर्म,
20: शिरोधारा,
21: नस्य कर्म, जलनीति,
20: छार सूत्र सेवा,
21: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
20: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
21: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
20: अग्निकर्म, मर्म चिकित्सा,
21: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0665637483।
22: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स। जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलइडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
0: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
22: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
1: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
4: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
1: पढाई हुने विषयहरू
4: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
1: फारम बुझाउने अन्तिम मिति
4: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
1: अन्य जानकारीको लागि
4: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 583507। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
23: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
24: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
23: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
25: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
26: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
27: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
26: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
28: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
29: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
28: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
29: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
28: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
26: फोन 0654140056, मोबाइल 9855063412 र 9866080615।
29: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
30: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
28: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
30: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
4: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: अनि भाइ स्टुडेन्ट
1: हुन्छ उदय के गर्ने यहाँ घण्टा नहाने गाह्रो रहेछ
0: घण्टा त मैले पनि धेरै हाने भाइ जीवनमा तर जिन्दगीले नै आफूलाई घण्टा हानेको पत्तै भएन

0: अनि दसैँ कसरी मनाउने विचार छ त?
1: परदेशीको दसैँ कस्तो हुन्छ र दाई? फेसबुक इन्स्टाग्राम भरि टिका र जमराले रङ्गिन्छ, यता आफ्नो मन छिया छिया हुन्छ।

0: मेरो हात तेरो मातमा गइरहोस्। पखेटा लागा बचेरालाई रोकेर रोक्न कहाँ सकिन्छ?
1: आज दसैँको दिन आमालाई नरमाइलो लाग्यो, सुटीको सिका लगाएर फोटो खिचेर पठाइदिनु पर्यो।
0: ल हकेमानी भइस, चिरञ्जीवी भइस,
1: जमरा समरा भएन, दसैँ फिनिस।
2: बाबुहरूले त टिका लगाइसकेछन् त।

0: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
0: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
1: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
0: सम्पर्क
1: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
0: फोन नम्बर 061-578-053 र 525-515।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564-14-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
5: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
5: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702039, मोबाइल 98-560-63636।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98-560-20630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: इट्स न्यू ग्यालेक्सी टाइम।
0: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
1: संस्थाका विशेषताहरू,
0: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट,
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
0: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
1: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
0: एसएलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
14: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
14: विस्तृत जानकारीका लागि
0: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट
14: नदीपुर पोखरा
0: फोन 0615702110 र 5853 07
14: बीट द ग्यालेक्सीज फील द डिफरेंस डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिंस 1994
15: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
16: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
18: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
19: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो
20: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
19: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
20: हाम्रा विशेषताहरू
19: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
20: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
19: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
20: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
19: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0655714479 र 9856062565
21: यो महिना सबैलाई हुने गर्छ
22: सके पाँचै दिन जाउँ नसके एक दिन त अवश्य जाउँ श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ
23: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेलचौतारा झरौटामा
19: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ
23: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5, 6 र 7 को कार्यालय वडा नम्बर 5, 6 र 7 का टोल विकास संस्था र आमा समूहहरू
22: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण
24: माउन्ट अन्नपूर्ण मावी नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था
2: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Master Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-570-718 98463-32836 98562-22909।
3: Entertaining the nation.
4: धन्यवाद न्यूट्री प्लस आजको खाना तपाईको नाममा।

0: केपी खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण टेस्टिंग तथा नदीमा पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलांग र वडा नम्बर 30 मुसेटुंडा को सीमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, क्रान्तिपथ, काठमाडौँ।
1: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही जेठ 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जे महर्जन र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक तनहु फोन नम्बर 065414377 मोबाइल नम्बर 9856443।

0: connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175.

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिक साथ सुन्न सक्नुहुनेछ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि उत्पादन र रोजगारीलाई केन्द्रमा राख्दै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले मंगलबार प्रदेश सभामा विनियोजन विधेयक 2084 सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको थियो। आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको लक्ष्य राखेको बजेटले औद्योगिक र औषधि प्रयोजनका लागि गाँजा खेतीको कानूनी व्यवस्था गर्ने र स्थानीय मदिरालाई गुणस्तरीय उत्पादन सहित ब्रान्डिङ गरी राजस्व बढ़ाउने नीति लिएको छ। मन्त्री शेरचन्दले प्रस्तुत गरेको प्राथमिकतामा कृषि क्षेत्रमा सिक्दै गमाउँदै कार्यक्रम, कृषि एम्बुलेन्स सेवा र उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने विषय समेटिएका छन्। पोखरा पर्यटन राजधानीका रूपमा विकास गर्ने, एकपालिका एक गन्तव्य र होमस्टेलाई प्रबन्धन गर्ने सरकारको लक्ष्य छ। पूर्वोधारतर्फ सड़कको प्यापिङ गरेर मात्र नयाँ योजना छनौट गर्ने र पत्र आयोजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने शेरचन्दले बताउनुभयो। स्वास्थ्य, मानसिक रोगको रोकथाम र आयुर्वेद चिकित्सकहरूको विस्तारमा जोड़ दिएको छ। शिक्षातर्फ जीटीई भीटीएलाई सुदृढ बनाउँदै विद्यालयहरूमा डिजिटल शिक्षा र प्रविधिको प्रयोग बढ़ाउने प्राथमिकतामा उल्लेख छ। सुशासनका लागि सबै सरकारी कार्यालयमा जीओम्स र जीआईडब्ल्यूएमएस जस्ता विद्युतीय प्रणाली लागू गर्नेछ। सामाजिक न्यायतर्फ दलित सशक्तिकरण एनको कार्यान्वयन, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण तथा युवा र स्वरोजगारका कार्यालयलाई बजेटले प्राथमिकता दिने शेरचन्दले बताउनुभयो। उहाँले तयारी पूरा भएका योजनामा मात्र बजेट विनियोजन गर्ने र बजेट अनुशासनलाई कड़ाईका साथ पालना गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। गणतन्त्र दिवस 2083 अवसरमा लब्जुङमा विविध कार्यक्रम गरी दिवस मनाइने भएको छ। जिल्ला समन्वय समिति लब्जुङका प्रमुख एवं जिल्ला स्तरीय कार्यक्रम संयोजक समितिका संयोजक पूर्ण बहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले 14 र 15 गते विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। गणतन्त्र दिवसको अवसरमा जेठ 14 गते घरका छत, ब्रान्डा र परिसरमा निर्धारित आकारका राष्ट्रिय झण्डाहरू मर्यादितपूर्वक राखी सजाउने र साझा दीप प्रज्वलन गर्ने, वृक्षारोपण गर्ने, संचार माध्यमहरूलाई गणतन्त्र सम्बन्धी सन्देश प्रचार प्रसार गर्ने तथा रेडियो संवाद कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको छ। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्ध सिंह मार्गको कालोपत्रे कार्य निर्माण म्याच सकिए संज्ञालो पत्र परेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा 34 करोड़ रूपियाँ लागतको यो सड़क आयोजना गम्भीर अन्यमा परेको हो। पूर्वाधार विकास कार्यालय तनौकी सूचना अधिकारी इन्जिनियर सूचना अधिकारीका अनुसार सम्झौता अवधि सकिँदा समेत सड़कको करिब 60% काम अझै अधुरो रहेको छ। सफल महिना चुरी जेबीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली वर्षाकदेखि सूर्यको पुलसम्म 10 किलोमिटर खण्डलाई 7 मिटर चौडाईमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले म्याच सकिँदासम्म कचिङ नाला तथा टेवा पर्खाल निर्माणलाई सीमित रहेको छ भने कालोपत्रे कार्य शुरू नै गरिएको हुन सकेको छैन। बुद्ध सिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्दा मगरले निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढ़ेकाले म्याच सकिँदा समेत काम पूरा नहुनु दुःखद भएको बताउनुभयो। हजार वर्षपछि बागलुङ बजारमा आएको भलबारी पसेर बागलुङ नगरपालिका एकमा रहेको मनसुन दालमोट उद्योगमा करिब 4 लाख रूपियाँ बराबरको क्षति भएको छ। उद्योगभित्र हिलो पानी पसेर दालमोट बनाउन तयार पारिएका खाद्य सामग्री पुरिएका छन्। गोदामभित्र समेत बारी पसेको छ। सड़कको नाली भाँसिएर सड़कबाटै बगेको बारी उद्योगभित्र पसेको संचालक ज्ञान प्रसाद पौडेलले बताउनुभयो। तत्काल बारी पछ्याउने प्रयास गरे पनि लगातार मुसलधारे वर्षा भइरहेकाले सम्भावना नरहेको उहाँको भनाइ छ। पानी रोकिएपछि हेर्दा करिब 4 लाख रूपियाँ बराबरको तयारी तथा उत्पादनका लागि राखिएका सामग्रीमा क्षति पुगेको कडेले जानकारी दिनुभयो। लमजुङको विश्वनाथ नगरपालिका र मर्संदी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिएको छ। नगरपालिकाभित्र खोप पाउनु पर्ने बाल बालिकाहरूको सबै खोप पाएको सुनिश्चित गर्दै विश्वनाथ र मर्संदीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको विश्वनाथ नगरपालिकाको खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो। बागलुङको तमाङ खोला गाउँपालिकामा स्याउ खेती शुरू गरिएको छ। समुद्र सतहदेखि 2500 देखि 3000 मिटरको उचाइमा अवस्थित तमाङ खोला गाउँपालिका नम्बर 4 लामेलाको बुर्दी र बयालीमा स्याउ खेती गरिएको हो। वडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरूवा र सोले सामुदायिक वनमा 1200 बिरूवा रोपिएको छ। शीतोषण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डेलिसियस जातको बिरूवा ल्याइएको हो। प्रति बिरूवा 70 रूपियाँका दरले खरिद गरे पनि ढुवानी खर्च जोड्दा 100 रूपियाँ परेको ओडाले जनाएको छ। 2 वर्ष अघि परीक्षणको रूपमा लगाएको 50 बिरूवा राम्रोसँग उर्किएपछि व्यावसायिक बनाउने लक्ष्यसहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौं। तमाङ खोला गाउँपालिका नम्बर 4 का वडा अध्यक्ष छप्रसाद श्रेपालीले भन्नुभयो। मगर समुदायको बक्लो बासोबास रहेको बन्दीपुर गाउँपालिका 3 को रामकोर गाउँको चिना पहिचान र बासिन्दाको आयस्रोत घरवास होमस्टे सञ्चालनपछि परिवर्तन भएको छ। विगत 2075 शुरू भएको होमस्टेका कारण अहिले घर खर्च चलाउन मुस्किल पर्ने यहाँका महिलाहरू अहिले पर्यटकको स्वागत सत्कारसँगै आय अर्जन गरी आत्मनिर्भर बन्न थालेका छन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर बजारमा केन्द्रित पर्यटकहरूलाई गाउँसम्म पुर्याउन गत वर्ष गरिएको बन्दीपुर वर्षको प्रचार प्रसारपछि रामकोटमा पर्यटकको चहल पहल बढेको बताउनुभयो। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश बहादुर गुरूङका अनुसार ग्रामीण पर्यटकीय सर्किटको प्रबन्धनले पनि पर्यटन रामकोट जाने क्रम बढेको हो। ढुङ्गाले छाएका परम्परागत घर घुमाउरो घर रहेको रामकोटमा हाल 15 घरमा होमस्टे सञ्चालनमा रहेका छन्। यहाँ दैनिक करिब 30 जना तथा विदाका दिन समूहमा सुरक्षित विदेशी पर्यटकहरू बासोस नआउने गरेका छन्। पर्यटकलाई कोदो र फापरको ढिँडो लोकल कुखुरा जस्ता स्थानीय आर्गनिक खाना साझा कौरा झ्याउरे तथा चुड्का नाच मार्फत मनोरञ्जन दिइन्छ। पहाड़को टुप्पोमा फैलिएको समर्थर हरियाली भूभाग पाखाभरि फैलिएको गुराँसको घना जंगल आँखा अगाडि देखिने हिमश्रृंखलाको मनमोहक दृश्य र छिनछिनमै बदलिने मौसमले म्याग्दीको जलजला क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 मा पर्ने जलजला क्षेत्र भौगोलिक तथा प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर मानिन्छ। समुद्र सतहदेखि 3418 मिटर उचाइमा रहेको यस क्षेत्रबाट सिस्ने पुर्था गुर्जा माना पाथी धौलागिरी नीलगिरी अन्नपूर्ण माछाबुछे र मनासुल हिमालका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। बेनीदेखि धौलागिरी गाउँपालिकाको केन्द्र मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। बेनीदेखि धौलागिरी गाउँपालिकाको केन्द्र मुना खोरिया मरेनी जलजला ढोरपाटन हुँदै पूर्वी रकुमको टक्सेरासम्म जोड्ने सड़क अन्तर्गत तल्लो जलजलाबाट करिब 1 किलोमिटर माथि माथिल्लो जलजला पर्दछ। बेनीबाट सवारी साधन मार्फत करिब 5 घण्टाको यात्रापछि जलजला पुग्न सकिन्छ। तल्लो जलजलाबाट करिब 18 किलोमिटर दूरीमा ढोरपाटन पर्दछ। 3 महिना अघि सड़कको ट्र्याक खुलेसँगै जलजला क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढ़न थालेको छ। पशु गोठ वन्यजन्तु समतल फाँट पहाड़ी भूगोल वन जंगल तथा वसन्त ऋतुमा फुल्ने गुराँसले जंगल यहाँका मुख्य आकर्षण हुन्। पोखरालाई सिधै मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरी पोखरा दुबई उडानको सम्भाव्यता अध्ययन भइरहेको छ। फलै मुम्बईले पोखरा दुबई उडानका लागि चासो देखाएको हो। त्यसका लागि फ्लाइ मुम्बईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनुसार फ्लाइ दुबईको टोली दोस्रो पटकका लागि जुन 2 मा फेरि पोखरा आउँदैछन्। पोखरालाई दुबईसम्म जोड्ने चासोका साथ फ्लाइ दुबईका प्रतिनिधि पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँको अनुसार फ्लाइ दुबईको एउटा टोली प्रारम्भिक रूपमा अध्ययन गरेर फर्किसकेको छ भने दोस्रो टोली आउने तयारीमा छ। फ्लाइ दुबईको टीमले गहन रूपमा पोखरासम्मको उडानबारे अध्ययन गरिरहेको छ। अहिले पनि नियमित रूपमा सम्पर्क भइरहेको छ। उहाँले भन्नुभयो उडान हुन सकेमा खण्डमा पोखराको अन्तर्राष्ट्रिय पहुँचनेकै नै फरसम्म पुग्नेछ। विमानस्थलका सेवा सुविधा बारे एयरलाइन्सले अध्ययन गरिरहेको छ। साथै अवस्था सहज भएमा आगामी सेप्टेम्बरदेखि पोखरा दुबईको उडान हुन सक्ने उहाँले बताउनुभयो। प्रक्रिया अघि बढ़िरहेको छ। आगामी सेप्टेम्बरदेखि सम्भावना छ। अहिले नै कति दिन उडान गर्ने भन्ने किन गरिए भइसकेको छैन। निरोलाले भन्नुभयो अहिलेसम्मको सरफलमा सकारात्मक तरिकाले तयारी भइरहेको छ। नेपाल नागरिक उडान प्राधिकरण क्यानबाट पनि सरकार सकारात्मक पहल भइरहेको उहाँले बताउनुभयो। म्याग्दीको धौलागिरी गाउँपालिका दुई स्थित पर्यटकीय गन्तव्य जलजलाको दिगो पर्यटन विकास पर्यटन संरक्षण तथा पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै जलजला घोषणा पत्र जारी गरिएको छ। धौलागिरी गाउँपालिकाले आयोजना गरेको दुई दिने पर्यटन प्रबन्धन अन्तर्क्रिया कार्यक्रमबाट चिनौ जलजला घुमाउ जलजला अभियान सहित सात बुधे घोषणा पत्र सार्वजनिक गरेको हो। घोषणा पत्रमा जलजला प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने बेला लक्ष्य सहित सड़क स्तर उन्नति पर्यटकीय सर्किट निर्माण जैविक विविधता संरक्षण डिजिटल ब्रान्डिङ तथा बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। पर्यावरणीय मन्त्री पर्यटन इको टुरिज्म मार्फत स्थानीय नागरिकहरूको जीवनस्तर उकास्दै जलजलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्य सहित घोषणा पत्र जारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो। हवस् साम्राज्यसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यतिजेलसम्मको लागि सहपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झालडुकाको चुकुल लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रीमेक बुद्ध पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKL LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोपाइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827109066 र 9840904543।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाया तनुहरी।
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508034।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्थ पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: घटना दुर्घटना
13: कला संस्कृति
12: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल जेठ महिनाको 13 गते बुधबार अधिक ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि अंग्रेजी मिति अनुसार मे 27 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज पद्मिनी एकादशी सूर्यदेव बिहान 5:11 भयो भने सूर्यास्त साँझ 6:53 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट विरोधका बीच प्रतिनिधि सभा बैठक हुन शुरू। खरेलको तमसा शब्दमा बहस। प्रधानमन्त्री एक हप्ता भित्रै सांसदमा उपस्थित हुने राष्ट्रपाको भनाई। गण्डकीको बजेटका सिद्धान्त र प्राथमिकता। राजस्व बढ़ाउन गाजा खेती र स्थानीय मदिरा ब्राण्डिङको सहारा लिने। उपकुलपतिको शर्टलिस्ट बनाइँदै मूल्यांकनमा मन्त्री सहित समिति सदस्य नबस्ने। चितवन जोड्ने बुद्ध सिंह मार्गको कालोपत्रे कार्य निर्माणमा सकिएसँगै अलपत्र। पोखरा दुवै उडानमा फ्लाइ दुवैको चासो। र यात्रुले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी।

अब समाचार विस्तारमा सुन्नु। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मुख्य सचेतक अविन्द्र बुर्ला कोटीले प्रधानमन्त्री वालेन्द्र शाह सम्भवतः एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्ला कोटीले सम्भवतः एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस, एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। हिजोको बैठकमा पनि प्रतिपक्ष दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री ल्याउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक अविन्द्र बुर्ला कोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताइएको छ। विपक्षीले भनाइराखेपछि अहिले बैठक चलिरहेको थियो। विपक्षी दलहरूले विरोधका बीच प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ। 15 मिनटका लागि स्थगित भएको बैठक करिब एक घण्टापछि पुनः सञ्चालनमा भएको हो। बैठक प्रारम्भ हुनसाथ विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले यसअघिको बैठकमा राज्यसभा सांसद जगदीश खरेल ललितपुरले प्रयोग गरेको तमसा देखिएको भन्ने शब्द असंसदीय भएकाले रेकर्डबाट हटाउन माग गरेको छ। सभामुखसँग समय मागेर राज्यसभा सांसद खरेलले आफूले प्रयोग गरेको तमसा भन्ने शब्द संसदीय मर्यादा विपरीत नरहेको स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका सांसद निष्कल राईले सभामुखको आदेश विपरीत आफ्नो पार्टीका सांसद गीता कुमारी सिन्दाङलाई बैठक कक्षबाट बाहिर निकालिएको भन्दै नियमापत्ति गर्नुभयो। सभामुख अर्यालले सांसद सिदाङले सभामुखको आसनतर्फ मोबाइलबाट फोटो र भिडियो खिचेको सम्बन्धमा जाँच गर्न मर्यादा पालकलाई निर्देशन दिएको स्पष्ट पार्नुभयो। उहाँ सिन्दाङलाई बैठकबाट बाहिर निकालिएको होइन, सभामुख अर्यालले भन्नुभयो। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार काठमाण्डौ र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयू तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डौ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारी पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको हो। प्रधानमन्त्री शाह काप्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो। नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन, नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमा नेताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौ, भेटमा प्रधानमन्त्री शाहले भन्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयमा 8 विश्वविद्यालयहरूको उपकुलपतिका लागि आवेदन दिएका मेधावीहरूको अल्पसूची सर्ट लिस्ट बनाउने काम भइरहेको छ। विज्ञहरूको टोलीले उम्मेद्वारहरूले पेश गरेको विवरण अध्ययन गरिरहेका छन्। विज्ञ टोलीले उम्मेद्वारहरूले पेश गरेको निवेदनको अध्ययन गर्न आउनुभएको छ। कार्यविधिमा तोकिएको योग्यता अनुसार आएको छ छैन भनेर हेर्ने काम भइरहेको छ। सिफारिशमा समितिका सदस्य एवं शिक्षा सचिव चुडामणि पौडेलले बताउनुभयो। उद्देश्य उम्मेद्वारहरूले भद्रगोल कागजात पेश गरेकाले विज्ञ टीमले एकाएक गरी केलाउँदै अध्ययन गरिरहेको छ। 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको निवेदन परेको छ। शिक्षा मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि 50, पूर्वाञ्चल विश्वविद्यालयका लागि 38, पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, पश्चिमाञ्चल विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट 15 र राजर्षी जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको छ। आवेदन दिनेको नाम पनि सार्वजनिक गरिएको छैन। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष
2083-84 का लागि उत्पादन र रोजगारीलाई केन्द्रमा राख्दै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर श्रेष्ठले मंगलबार प्रदेश सभामा विनियोजन विधेयक 2084 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्। आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको लक्ष्य राखेको बजेटले औद्योगिक र औषधीय प्रयोजनका लागि गाजा खेतीको कानूनी व्यवस्था गर्ने र स्थानीय मदिरालाई गुणस्तरीय उत्पादन सहित ब्रान्डिङ गरी राजस्व बढ़ाउने नीति लिएको छ। मन्त्री श्रेष्ठले प्रस्तुत गरेको प्राथमिकतामा कृषि क्षेत्रमा सिक्दै गमाउँदै कार्यक्रम, कृषि एम्बुलेन्स सेवा र सदनको न्यूनतम समर्थन मूल्य तोक्ने विषय समेटिएका छन्। पोखरालाई पर्यटन राजधानीका रूपमा विकास गर्ने, एक पारिका एक गन्तव्य र होमस्टेलाई प्रवर्धन गर्ने सरकारको लक्ष्य छ। पूर्वाधारतर्फ सड़कको म्यापिङ गरेर मात्र नयाँ योजना छनौट गर्ने र अलपत्र आयोजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने श्रेष्ठले बताउनुभयो। स्वास्थ्य मानसिक रोगको रोकथाम र आयुर्वेद चिकित्साको विस्तारमा जोड़ दिएको छ। शिक्षातर्फ जीटीई भीटीएलाई सुदृढ बनाउँदै विद्यालयमा डिजिटल शिक्षा र प्रविधिको प्रयोग गरिने प्राथमिकतामा उल्लेख छ। सुशासनका लागि सबै सरकारी कार्यालयमा जीओम्स र जीआईडब्ल्यूएमएस जस्ता विद्युतीय प्रणाली लागू गर्नेछ। सामाजिक न्यायतर्फ दलित सशक्तिकरण ऐनको कार्यान्वयन, ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण तथा युवा रोजगारीका कार्यक्रमलाई बजेटले प्राथमिकता दिने शेर्चनले बताउनुभयो। उहाँले तयारी पूरा भएका योजनामा मात्र बजेट विनियोजन गर्ने र बजेट अनुशासनलाई कड़ाईका साथ पालना गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। गणतन्त्र दिवस 2083 को अवसरमा लमजुङमा विविध कार्यक्रम गरी दिवस मनाइने भएको छ। जिल्ला समन्वय समिति लमजुङका प्रमुख एवं जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिका संयोजक पूर्ण बहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले जेठ 14 र 15 गते विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। गणतन्त्र दिवसका अवसरमा जेठ 14 गते घरका छत, बरान्डा र परिसरमा निर्धारित उप आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, साझा जीव प्रज्वलन गर्ने, वृक्षारोपण गर्ने, संचार माध्यम मार्फत गणतन्त्र सम्बन्धी सन्देश प्रचार प्रसार गर्ने तथा रेडियो सम्वाद कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्ध सिंह मार्गको कालोपत्रे कार्य निर्माण म्याद सकिएसँगै अलपत्र परेको छ। तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा 34 करोड़ रूपियाँ लागतको यो सड़क आयोजना गम्भीर अन्यलमा परेको हो। पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुषमा अधिकारीका अनुसार सम्झौता अवधि सकिँदा समेत सड़कको करिब 60% काम अझै अधुरो रहेको छ। सफल महिना चुली जेबीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमोली बस्ताकदेखि सूर्यको पुलसम्मको 10 किलोमिटर खण्डलाई 7 मिटर चौडाईमा कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले म्यासकितासम्म कटिङ नाला तथा टेवा पर्खाल निर्माणमै सीमित रहेको छ भने कालोपत्रे कार्य शुरू नै हुन सकेको छैन। बुद्ध सिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जामगरले निर्माण कार्य अन्त सुस्त गतिमा अघि बढ़ेकाले म्यासकिदा समेत काम पूरा नहुनु दुःखद भएको बताउनुभयो। अविरल वर्षपछि बागलुङ बजारमा आएको भलबारी पसेर बागलुङ नगरपालिका एकमा रहेको मनसुन दालमोठ उद्योगमा करिब 4 लाख रूपियाँ बराबरको क्षति पुगेको छ। उद्योगभित्र हिलो पानी पसेर दालमोठ बनाउन तयार पारिएका खाद्य सामग्री पुरिएका छन्। गोदामभित्र समेत बारी पसेको छ। सड़कको नाली भरिएर सड़कबाटै बगेको पानी उद्योगभित्र पसेको संचालक कैया प्रसाद कौडेलले बताउनुभयो। तत्काल बारी पछ्याउने प्रयास गरे पनि लगातार मुसलधारी वर्षा भइरहेकाले सम्भव नभएको उहाँको बनाइन्छ। पानी रोकिएपछि हेर्दा करिब 4 लाख रूपियाँ बराबरको तयारी तथा उत्पादनका लागि राखिएका सामग्रीमा क्षति पुगेको कडेलले जानकारी दिनुभयो। लमजुङको विशेषा नगरपालिका र मसिङदी गाउँपालिकालाई पुनः खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। पालिकाभित्र खोप पाउनुपर्ने बालबालिकाले सबैको पाएको सुनिश्चित गर्दै बेसीसर र मर्साङदीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बेसीसर नगरपालिकाका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो।
बागलुङको तमाङखोला गाउँपालिकामा च्याउ खेती शुरू गरिएको छ। समुद्री सतहदेखि 2500 देखि 3000 मिटरको उचाइमा अवस्थित तमाङखोला गाउँपालिका वडा नम्बर 4 लाम्मेलाको बुदी र बोयलीमा स्याउ खेती गरिएको हो। ओडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरूवा र सोले सामुदायिक वनमा 1200 बिरूवा रोपिएको छ। सुतोसर बागवानी विकास केन्द्र मुस्ताङबाट रेट डेलिसियस जातको बिरूवा ल्याइएको हो। प्रति बिरूवा 70 रूपियाँका दरले खरिद गरिए पनि ढुवानी खर्च जोड्दा 100 रूपियाँ परेको ओडाले जनाएको छ। दुई वर्ष अघि परीक्षणको रूपमा लगाएको 50 बिरूवा राम्रोसँग हुर्किएपछि व्यावसायिक बनाउने लक्ष्यसहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौ। तमाङखोला गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष छप्रसाद श्रेपालीले भन्नुभयो, स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानहरूलाई व्यवसाय खेतीमा प्रोत्साहन गर्ने लक्ष्यसहित स्याउ खेती विस्तार गरिएको श्रेपालीले भनाई छ। बिरूवा रोपेको 5 वर्षमै फल दिन शुरू गर्ने र 40 वर्षसम्म फल दिइरहने वडा अध्यक्ष श्रेपालीले बताउनुभयो। मगर समुदायको बाक्लो बसोबास रहेको बन्दीपुर गाउँपालिका 3 रामकोट गाउँको पहिचान र बासिन्दाको आय स्तर घरवास होमस्टे सञ्चालनपछि परिवर्तन भएको छ। विक्रमसम्म 2075 शुरू भएको होमस्टेका कारण पहिले घर खर्च चलाउन मुस्किल पर्ने यहाँका महिलाहरू अहिले पर्यटकको स्वागत सत्कारसँगै आयार्जन गरी आत्मनिर्भर बन्न थालेका छन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर बजारमा केन्द्रित पर्यटनलाई गाउँसम्म पुर्याउन गत वर्ष गरिएको बन्दीपुर भ्रमणको प्रचार प्रसार रामकोटमा पर्यटकको तहल पहल बढ़ेको बताउनुभयो। बन्दीपुर पर्यटन विकास समिति अध्यक्ष वैश बहादुर खड्कुरुङका अनुसार ग्रामीण पर्यटकीय सर्किटको प्रबन्धनले पनि पर्यटन रामकोट जाने क्रम बढ़ेको हो। ढुङ्गाले छाएका परम्परागत घर र घुमाउने घर रहेको रामकोटमा हाल 15 घरमा होमस्टे सञ्चालनमा छन्। यहाँ दैनिक करिब 30 जना तथा विदाका दिन समूह सदस्य तथा विदेशी पर्यटक वास्तवमा आउने गरेका छन्। पर्यटकलाई कोदो र फापरको ढिँडो, लोकल कुखुरा जस्ता स्थानीय आर्गेनिक खाना र साझ कौरा झ्याउरे तथा चुड्का नाच मार्फत मनोरञ्जन दिइन्छ। पहाड़को टुप्पोमा फैलिएको समथर हरियाली भूभाग, पाखाभरी फैलिएको लाली गुराँसको घना जंगल, आँखै अगाडि देखिने हिमश्रृंखलाको मनमोहक दृश्य र छिनछिनमै बदलिने मौसमले म्याग्दीको जलजला क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 2 पर्ने जलजला क्षेत्र भौगोलिक तथा प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर मानिन्छ। समुद्र सतहदेखि 3418 मिटर उचाइमा रहेको यस क्षेत्रबाट सिस्ने, पुर्था, गुर्जा

0: माथिल्लो जलजला पर्दछ। बेनीबाट सहरी सदन मार्फत करिब 5 घण्टाको यात्रापछि जलजला पुग्न सकिन्छ। तल्लो जलजलाबाट करिब 18 किलोमिटर दूरीमा ढोरपाटन पर्दछ। 3 महिना अघि सड़कको ट्र्याक खुलेसँगै जलजला क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढ़न थालेको छ। पशु गोठ, वन्यजन्तु, समथर फाट, पहाड़ी भूगोल, पञ्चगण तथा वसन्त ऋतुको मा फुल्ने गुराँसै जंगल यहाँका मुख्य आकर्षण हुन्। पोखरालाई सिधै मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरी पोखरा दुबई उडानको सम्भाव्यता अध्ययन भइरहेको छ। फ्लाई दुबईले पोखरा दुबई उडानका लागि चासो देखाएको हो। त्यसका लागि फ्लाई दुबईको टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ। पोखरा क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फ्लाई दुबईको टोली दोस्रो पटकका लागि जून 2 फेरि पोखरा आउँदैछन्। पोखरालाई दुबईसँग जोड्ने सोचका साथ फ्लाई दुबईका प्रतिनिधि पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको एउटा टोली प्रारम्भिक रूपमा अध्ययन गरेर फर्किसकेको छ भने दोस्रो टोली आउने तयारीमा छ। फ्लाई दुबईको टीमले गहन रूपमा पोखराको उडानबारे अध्ययन गरिरहेको छ। अहिले पनि नियमित रूपमा सम्पर्क भइरहेको छ। उहाँले भन्नुभयो, यो उडान हुन सकेको खण्डमा पोखराको अन्तर्राष्ट्रिय पहुँच निकै नै परसम्म पुग्नेछ। विमानस्थल सेवा सुविधा एयरलाइन्सको अध्ययन भइरहेको छ। सबै अवस्था सहज भएमा आगामी सेप्टेम्बरदेखि पोखरा दुबईको उडान हुन सक्ने उहाँले प्रक्रिया अघि बढ़िरहेको छ। आगामी सेप्टेम्बरदेखि उडान हुने सम्भावना छ। अहिले नै कति दिन उडान गर्ने भन्ने यकिन भएको छैन। निरौलाले भन्नुभयो, अहिलेसम्मको छलफलमा सकारात्मक तरिकाले तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट पनि सकारात्मक पहल भइरहेको उहाँले बताउनुभयो। शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 98164-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्टका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि, जाउँ त्यतै।

0: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
1: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707044
2: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077778।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
7: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू

आगामी आर्थिक वर्ष 2083-84 बजेटको विषयमा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामी छाने र अर्थमन्त्री डाक्टर सोरेङ बाक्पे बीच छलफल भएको छ। मंगलबार बेलुका सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरू बीच झण्डै 4 घण्टाभन्दा बढ़ी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति लामी छाने र अर्थमन्त्री डाक्टर वाग्पे बीच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकार प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री बालेन शाह दिनभर अन्य राजनैतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समय पश्चात अर्थमन्त्री र राष्ट्रपति सभापतिसँग सम्वादमा जुटेका हुन्। बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले वार्तालाई विशेष चासोका साथ हेरिएको छ। अर्थमन्त्री डाक्टर सोरेङ मुवाकले आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी हुने बताउँदै आउनु भएको छ। अन्तर्राष्ट्रिय समाचार, बेलायतको उडान नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले पावर ब्याङ्क अत्याधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षित नियमनहरू पालन गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। सीएएले पावर ब्याङ्कका कारण उत्पन्न हुने समस्याहरूलाई विश्वभर बढ़दै गएको बताएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजिजेटको एउटा विमान इटलीको रोमनमा आकस्मिक अवतरण भएको थियो। एक यात्रुले विमानको चेक इन ब्यागेज राख्ने ठाउँमा पावर ब्याङ्कै राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै विमान ड्राइभर्ट गरेका थिए।